0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
2: मोहतरम सामाइन, मेरी आज की गुफ्तगू का मौजू है मुनाफिकीन। कुरान हकीम के शुरू में अल्लाह ताला ने इंसानों को तीन ग्रोहों में तकसीम फरमाया है, नंबर एक मोमन, नंबर दो काफिर और नंबर तीन मुनाफिक। सबसे पहले अल्लाह ताला ने मोमिनीन का मुख्तसर जिक्र फरमाया है, फिर कुफार का जिक्र सिर्फ एक ही आयत करीमा में किया है और आखिर में मुनाफिकीन के बारे में इंतहाई तफसील से जिक्र फरमाया है। इन मुनाफिकीन का जिक्र कुरान मजीद में इतनी तफसील से इसलिए है कि ये माशरे के बदतरीन अफराद हैं। कुफार से कहीं ज़्यादा नुकसान इस्लाम को इन मुनाफिकों की वजह से पहुँचा है। यही वजह है कि अल्लाह तबारक ताला ने कुरान हकीम में इन मुनाफिकों के किरदार को पूरी तफसील से बेनकाब किया है। यही नहीं बल्कि इनके दर्दनाक अंजाम की भी मुफस्सल खबर दी है। आइए मैं आपको बताता हूँ कि अल्लाह ताला कुरान करीम में इन मुनाफिकीन के बारे में क्या फरमाता है। सूरतुल बकर की आयत नंबर 8 और 9 का तर्जमा है कि और बाज़ लोग ऐसे हैं जो कहते हैं हम खुदा पर और रोज़े आखरत पर ईमान रखते हैं, हालांकि वो ईमान नहीं रखते। ये खुदा को और मोमिनों को चकमा देते हैं मगर हकीकत में अपने सिवा किसी को चकमा नहीं देते और इससे बाखबर हैं। मोहतरम सामईन, ज़रा गौर फरमाइए, हालांकि ये मुनाफिकीन अल्लाह की वहदानियत का ऐलान कर रहे हैं और रोज़े क़यामत पर यकीन का दावा भी कर रहे हैं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार नहीं कर रहे। ये उस दौर के यहूदियों का रवैया था। और ये कि जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार ना किया जाए किसी भी बात का यकीन कोई माने नहीं रखता। सूरतुल बकर की आयत नंबर 10 में अल्लाह ताला का इरशाद है कि इनके दिलों में कुफर का मर्ज था, खुदा ने इनका मर्ज और ज़्यादा कर दिया और इनके झूठ बोलने के सबब इनको दुख देने वाला अजाब होगा। सामईन मोहतरम, इस आयत से ज़ाहिर होता है कि झूठ बोलना कोई छोटा मोटा मामूली गुनाह नहीं है बल्कि झूठ वो गुनाह अजीम है जो एक मोमन को मुनाफिक बना देता है। इसीलिए अल्लाह ताला सुरुल हज की आयत नंबर 30 में झूठ का बुतपरस्ती के साथ जिक्र फरमाते हैं। इरशाद होता है कि अपने आप को बुतपरस्ती और झूठ बोलने से बचाओ। मुनाफिकों के बारे में अल्लाह ताला कुरान करीम में मजीद फरमाता है सूरतुल बकर की आयत नंबर 11 और 12 का तर्जमा, और जब इनसे कहा जाता है कि ज़मीन में फसाद ना डालो तो कहते हैं हम तो इसलाह करने वाले हैं। देखो ये बिलाशुबा मुफसद हैं लेकिन खबर नहीं रखते। आगे चलकर अल्लाह ताला फरमाता है सूरतुल बकर की आयत नंबर 13 का तर्जमा, और जब इनसे कहा जाता है कि जिस तरह और लोग ईमान ले आए हैं तुम भी ईमान ले आओ तो कहते हैं भला जिस तरह बेवकूफ़ ईमान ले आए हैं इसी तरह हम भी ईमान ले आएँ। सुन लो कि यही बेवकूफ़ हैं लेकिन ये नहीं जानते। मोहतरम सामईन, ईमान की कसौटी ये है और काबिल कबूल ईमान सिर्फ वो है जो कि सहाबा कराम की तरह का हो। गौर फरमाइए कि सहाबा कराम की कितनी इज़्ज़त अफजाई है। अल्लाह ताला ने मुनाफिकीन की एक और किस्म इस तरह बयान फरमाई सूरतुल बकर की आयत नंबर 14, 15 और 16 का तर्जमा, और ये लोग जब मोमिनों से मिलते हैं तो कहते हैं हम ईमान ले आए हैं, और जब अपने शैतानों में जाते हैं तो इनसे कहते हैं हम तुम्हारे साथ हैं और हम तो उनसे हंसी किया करते हैं। ये मुनाफिकों से खुदा हंसी करता है और इन्हें मोहलत दिया जाता है कि शरारत और सरकशी में पड़े बहक रहे हैं। ये वो लोग हैं जिन्होंने हदायत छोड़कर गुमराही खरीदी तो ना तो इनकी तजारत ही ने कुछ नफ़ा दिया और ना ही वो हिदायत याब हुए। बस अल्लाह ताला मुनाफिकीन को मोहलत दे रहा है कि वो मुनाफ़िकत से बाज आ जाएं, और इसने इन्हें मोमिनीन की दुश्मनी के अंधेरे में भटकता हुआ छोड़ दिया है। ये लोग वो हैं जो हदायत के बदले गुमराही खरीद रहे हैं और ये सिर्फ नुकसान का सौदा है। इसके बरक्स आइए देखिए कि अल्लाह ताला मोमन मर्दों और मोमन औरतों के बारे में कुरान मजीद में क्या इरशाद फरमाता है। सूरतुल हदीद की आयत नंबर 12 का तर्जमा है कि जिस दिन तुम मोमन मर्दों और मोमन औरतों को देखोगे कि इनके ईमान का नूर इनके आगे आगे और दाहिनी तरफ चल रहा है तो इनसे कहा जाएगा कि तुमको बशारत हो कि तुम्हारे लिए आज बाग हैं जिनके नीचे नहरें बह रही हैं और इनमें हमेशा रहोगे और यही बड़ी कामयाबी है। मोहतरम सामईन, यहाँ कई बातों की वजाहत ज़रूरी है। हम देखते हैं कि मोमन मर्दों और मोमन औरतों के अजर यकसा हैं, روشنی ان کے داہنی طرف ہوگی، یعنی ان کا اعمال نامہ ان کے سیدھے ہاتھ میں دیا جائے گا۔ اور روشنی یا نور کا سامنے ہونا تو یوں بھی صحیح معلوم ہوتا ہے کہ جب ہم تاریکی میں راستہ طے کر رہے ہوتے ہیں تو نور یا روشنی عموماً ہمارے سامنے ہوتی ہے تاکہ ہمیں راستہ صاف نظر آئے۔ نور یا روشنی کا مومن مردوں اور مومن عورتوں کے آگے یا سامنے ہونے کا مطلب یہ ہے کہ انہیں ان کے اچھے کاموں یعنی دنیا میں نیکیوں اور تقوی اختیار کرنے کا انعام دیا جا رہا ہے۔ اس ایک نقطہ کی وضاحت کے لیے حضور صلی اللہ علیہ وآلہ وسلم کی کئی احادیث کا حوالہ دیا جا سکتا ہے۔ مثلا حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے خوشخبری سنا دو ان لوگوں کو جو رات کی تاریکی میں مسجدوں میں عبادت کے لیے جاتے ہیں، قیامت میں ان کے لیے ایک خاص قسم کا نور ہوگا۔ ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ فرمایا رسول اللہ نے کہ جو لوگ پانچ وقت نماز با جماعت خشوع و خضوع کے ساتھ ادا کرتے ہیں ان کو قیامت کے دن ایک خاص نور عطا کیا جائے گا، جو لوگ نماز کے سلسلہ میں اس کے برعکس ہوں گے ان کا حشر قارون، حامان اور فرعون کے ساتھ کیا جائے گا۔ ابو سعید رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو کوئی جمعہ کے روز باقاعدگی سے سورۃ کہف کی تلاوت کرے گا قیامت کے دن اس کو ایک نور عطا کیا جائے گا جو اس کے قدموں سے شروع ہو کر آسمان کی بلندیوں تک جائے گا۔ اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس نے قرآن حکیم کی ایک آیت ہی تلاوت کی اس کو قیامت کے دن ایک نور عطا کیا جائے گا۔ حضرت ابو ہریرہ فرماتے ہیں کہ فرمایا اللہ کے رسول نے کہ جس مسلمان نے مجھ پر درود و سلام بھیجا اسے ایک نور عطا کیا جائے گا جس کی روشنی میں اسے پل صراط کا راستہ طے کرنے میں آسانی ہوگی۔ اس طرح ہر نیک متقی اور پرہیزگار مسلمان کو برود قیامت ایک خاص نور عطا کیا جائے گا، جبکہ کفار و منافقین کے لیے معاملہ اس کے برعکس ہوگا۔ اللہ تعالیٰ منافقین اور کفار کے لیے فرماتا ہے سورۃ الحدید کی آیت نمبر 13، 14 اور 15 کا ترجمہ، اس دن منافق مرد اور منافق عورتیں مومنوں سے کہیں گے کہ ہماری طرف نظر کیجئے کہ ہم بھی تمہارے نور سے روشنی حاصل کریں، تو ان سے کہا جائے گا کہ پیچھے کو لوٹ جاؤ اور وہاں نور تلاش کرو۔ پھر ان کے بیچ ایک دیوار کھڑی کر دی جائے گی جس میں ایک ایسا دروازہ ہوگا جس کی اندرونی جانب تو رحمت ہوگی اور بیرونی جانب عذاب اور اذیت ہوگی۔ تو اس وقت منافق لوگ مومنوں سے کہیں گے کیا ہم دنیا میں تمہارے ساتھ نہ تھے؟ وہ کہیں گے کیوں نہیں تھے، تم تھے تو ضرور لیکن تم نے خود اپنے تئیں بلا میں ڈالا اور ہمارے حق میں حوادث کے منتظر رہے، اسلام میں شک کیا اور تمہاری آرزوؤں نے تم کو دھوکہ دیا، یہاں تک کہ خدا کا حکم آ پہنچا اور خدا کے بارے میں تم کو شیطان دغا باز دغا دیتا رہا، تو آج نہ تو تم سے فدیہ لیا جائے گا اور نہ ہی کافروں سے فدیہ قبول کیا جائے گا، تم سب کا ٹھکانہ دوزخ ہے کہ تم اسی کے لائق ہو اور یہ بہت بری جگہ ہے۔ محترم سامعین، ابن کثیر کے مطابق پل صراط کا راستہ طے کرتے وقت مومنین اور منافقین دونوں کو روشنی دکھائی جائے گی، لیکن منافقین کے سامنے سے یہ روشنی کچھ ہی دیر بعد ہٹا لی جائے گی۔ یہ ان کے لیے سزا ہوگی اس مذاق کی جو یہ لوگ دنیا میں مومنین اور متقی لوگوں سے کیا کرتے تھے۔ سورۃ البقر کی آیت نمبر 15 میں اللہ تعالیٰ نے فرمایا کہ ان منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیے جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہکتے چلے جائیں۔ سامعین محترم، ذرا غور کیجئے، منافقین کو شروع میں تھوڑی سی روشنی صرف اس لیے عطا کی جائے گی کہ انہوں نے محض دکھاوے کی غرض سے تھوڑی بہت نیکیاں ضرور کی تھیں، لہٰذا ان واقعات کی روشنی میں ہم اس نتیجے پر پہنچتے ہیں کہ قیامت میں مومنین کے لیے مستقل انعام و اکرام ہوں گے جبکہ منافقین کے ساتھ معاملہ اس کے بالکل برعکس ہوگا۔ اسی سلسلہ میں ابن کثیر نے ایک بہت طویل حدیث نقل فرمائی ہے جس میں کہا گیا ہے کہ ہر مومن کو اس کی نیکیوں کے عوض ایک نور عطا کیا جائے گا، کسی کو پہاڑ کے برابر نور عطا ہوگا، کسی کو کھجور کے درخت کے برابر، تو کسی کو اس کے اپنے قد کے برابر نور عطا ہوگا۔ سورۃ الحدید کی آیت نمبر 17 میں اللہ تعالیٰ نے فرمایا کہ جان رکھو کہ خدا ہی زمین کو اس کے مرنے کے بعد زندہ کرتا ہے، ہم نے اپنی نشانیاں تم سے کھول کھول کر بیان کر دی ہیں تاکہ تم سمجھ سکو۔ محترم سامعین، یہاں اللہ تعالیٰ ہمیں یاد دہانی کرا رہا ہے کہ جس طرح وہ مردہ زمین کو دوبارہ زندہ کر سکتا ہے، اسی طرح وہ منافقین کے مردہ دلوں کو بھی زندہ کر سکتا ہے اگر وہ سچے دل سے اپنے گناہوں سے توبہ کر کے راہ راست پر آ جائیں۔ میں دعا کرتا ہوں کہ اللہ تعالی ہمیں اور آپ سب کو نیکی کی توفیق عطا فرمائے اور ہمیں نفاق سے بچائے، ہمیں صحیح معنوں میں سچا اور پکا مسلمان بنائے، تاکہ ہم سب کو بھی بروز قیامت اللہ تعالی وہ نور عطا فرمائے جس کی روشنی میں ہم سب جنت الفردوس میں داخل ہو سکیں، آمین۔
0: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے۔

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है। हमारे स्टूडियो का डायरेक्ट फोन नंबर है 39 29 71 04। एक दफा से फिर सुन लें, 3927104। नियत खाव नियत चू इन हल्फियास नल्फिया। हम अपने प्रोग्राम का बाकायदा आगाज अल्लाह ताला के पाक कलाम से करते हैं।
2: أعوذ بالله من الشيطان الرجيم
3: پناہ مانگتا ہوں میں اللہ کی شیطان مردود سے
2: بسم اللہ الرحمن الرحیم
3: شروع اللہ کے نام سے جو بڑا مہربان نہایت رحم والا ہے
2: قد افلح المؤمنون
3: بے شک ایمان والے رستگار ہو گئے
2: الذین هم فی صلاتهم خاشعون
3: جو نماز میں عجز و نیاز کرتے ہیں
2: والذین هم عن اللغو معرضون
3: اور جو بیہودہ باتوں سے منہ موڑے رہتے ہیں
2: والذین هم للزکاة فاعلون
3: اور جو زکات ادا کرتے ہیں
2: والذین هم لفروجهم حافظون
3: اور جو اپنی شرمگاہوں کی حفاظت کرتے ہیں

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। सामाइन और नाज़रीन, इस वक्त हम फ्रांस की फजाओं से एक ऐसी शख्सियत जिन्हें आप पाकिस्तान में टीवी पर देखते रहते हैं, अखबारात में पढ़ते रहते हैं और जानी पहचानी शख्सियत हैं, मेरी मुराद है सेनेटर सलीम ज़िया साहब। इस वक्त फ्रांस की फजाओं में हमारे साथ कोपेनहेगन डेनमार्क की फजाओं में मौजूद हैं। सेनेटर साहब, हम आपको कोपेनहेगन की फजाओं में खुश आमदीद कहते हैं।
2: बहुत शुक्रिया, बड़ी मेहरबानी जनाब, आपको और तमाम सुनने वालों को, देखने वालों को अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम। सेनेटर साहब, यहाँ चूंकि हमारे पास पार्लियामेंटेरियन आते रहे तो यहाँ का एक रवाज आप कह लें, यहाँ की मतलब मीडिया अपने मौजूद मेहमान से कहता है आप अपना तारीफ करा दें ताकि कोई बात रह ना जाए, आप क्या करते रहे, इस वक्त क्या कर रहे हैं और क्या क्या आप अपने जो तालीमी हवाले से, अपने पेशे के हवाले से, फिर हम अपने प्रोग्राम को आगे बढ़ाएंगे।
2: मेरा नाम सलीम ज़िया है, पाकिस्तान मुस्लिम लीग नून से ताल्लुक है, सेनेट का मेंबर हूँ। सियासत मैंने नहीं बल्कि तालीम के हवाले से पूछे तो तालीम मैंने अमेरिका से खत्म MBA किया, फिर पाकिस्तान आ गया, फिर यहाँ पर आके कुछ अर्सा मुलाजमत भी की, प्रैक्टिस की, वकालत शुरू की और फिर 1990 में मुस्लिम लीग ज्वाइन की। उससे पेशतर मैं 83 में काउंसलर इलेक्ट हुआ, फिर 87 में काउंसलर हुआ, फिर 90 में काउंसलर इलेक्ट हुआ और फिर हमारा क्लिफ्टन कंटोनमेंट बोर्ड है कराची में बलदियाती अदारा है, उसका 12 साल में वाइस चेयरमैन इलेक्ट हुआ। फिर 97 में जो हमारे जनरल इलेक्शन हुए उसमें पाकिस्तान मुस्लिम लीग नून की तरफ से MP इलेक्ट हुआ कराची से, MKM के सिटिंग हमारे मेंबर थे, उनको उनसे मैंने ये सीट हासिल की और उसी में जो कैबिनेट बनी 1997 में जिसमें लियाकत जतोई साहब थे चीफ मिनिस्टर, उसमें मुझे पाकिस्तान मुस्लिम लीग नून की जानब से वज़ीर कानून और मिनिस्टर फॉर लॉ एंड पार्लियामेंट्री अफेयर्स बनाया गया और और क्या होता है,
1: माशाल्लाह।
2: आपने वो मामला चल रहा है, फिर 12 अक्टूबर आ गया। 12 अक्टूबर में जाहिर है वो बड़ा एक जरा सख्त वक्त था, उसमें ये था कि हमारे 21 मेंबर्स थे जी, सारे 21 मेंबर्स में से ज्यादा तो नहीं छोड़ के गया पार्टी 12 अक्टूबर को, 21 में से 20 छोड़ गए, तो सिर्फ मैं रह गया उसमें। इसी तरह हमारे कौमी असेंबली के मेंबर थे उस वक्त 12 में से भी 10 छोड़ गए, सिर्फ एक रह गए। तो ये सिलसिला जारी रहा और फिर वो बाद में फिर इंशाल्लाह जो वक्त आया तो फिर हम पार्टी के साथ ही रहे। काफी सख्त वक्त था मगर हम ये देखते थे कि जो हमारी क्यादत जिस तरह की सख्ती बर्दाश्त कर रही है तो हमारे लिए कुछ भी नहीं है। मुझे ये भी एहसास हासिल था कि जो उनके लिए डिफेंस टीम बनी थी बड़े वकला के साथ, मियां नवाज शरीफ साहब को जो एक झूठे जाली और बेबुनियाद हाईजैकिंग केस में उन पर बनाया गया था, उस पर मैं उस टीम में, उस डिफेंस टीम में मैं भी शामिल था और उनके साथ फिर हमारी अदालत में और जेल में मुलाकातें भी होती रही, तकरीबन हर रोज ही होती थी और मैंने उनको जेल में बहुत मजबूत पाया, हमारी तमाम टीम को, अपने शहबाज शरीफ साहब को और मियां साहब को तो खैर थी, वो सबके सरपरस्ती थे, सबको बहुत अच्छी तरह मैंने देखा जांचा और मैंने देखा कि बड़े मजबूत असाब के मालिक हैं और बस यही है इंटरव्यू अपना।
1: माशाल्लाह, बड़ी खुशी हुई आपकी बातें सुन के और मैं कहता हूँ यहाँ चूंकि हम लोग डेनमार्क में रहते हैं, कोपेनहेगन में, तो यहाँ जो बंदे डिजर्व करते हैं, मैंने आपकी थोड़ी सी बैकग्राउंड के बारे में इतना ज्यादा नहीं जानता था, जो मेरे सामने वेबसाइट पे पड़ा उतना ही थोड़ा सा मैंने देखा, माशाल्लाह आप डिजर्व करते हैं अपनी सीट पर, आपने एक वक्त दिया अपनी सारी जिंदगी का हिस्सा तालीम के साथ, अपने पेशे के साथ, सियासत के साथ, आप ग्रास रूट से भी ऊपर आए और ये आपका राइट बनता था, आपको अगर पार्टी ने ये दी है सीट तो आपकी जात पर कोई एहसान नहीं किया, आप डिजर्व करते थे। अब बातें हैं चूंकि आपने आपका सारा स्ट्रगल का दौर है,
2: सर मैं थोड़ी सी इसमें पेशी कर दूं ये आपकी बड़ी मेहरबानी है, आप क्योंकि भाई हैं, आप मेरी भी कर रहे हैं, सच बात यह है वो मुझ जैसे आदमी के लिए बहुत ज्यादा है, बहुत ज्यादा है। نہیں ہماری نہ وہ خدمات ہیں نہ وہ حیثیت ہے, مگر پارٹی نے جو ہمیں جو کچھ دیا وہ میں تو کم از کم یہ کہہ سکتا ہوں میری صلاحیت قابلیت سے کہیں کہیں زیادہ پارٹی نے مجھے عزت اور احترام دیا ہے.
1: یہ آپ کی ذرا نوازی ہے, اس میں کوئی شک نہیں. پارٹیاں اپنے ورکرز کو اپنے ساتھیوں کو ڈیفینیٹ سیٹ دیتی ہیں. میں کہتا اگر آپ ڈیزرو نہ کرتے تو میں کبھی بھی نہ کہتا کہ آپ سینٹر سیٹ کے قابل ہیں. جس جگہ پر ہم بیٹھے ہوئے ہیں ہم تو انہی لوگوں کو دیکھتے ہیں کہ جو ڈیزرو کرتے ہیں, اور پارٹی کا رائٹ بنتا ہے, یہاں بھی پارٹی بھی اپنے لوگوں کو جو ان کے ساتھی ہوتے ہیں, جس طرح آپ نے فرمایا کہ 21 ممبر تھے 20 چھوڑ گئے اور آپ اکیلے. تو میں اس اینگل سے میں نے کہا تھا کہ آپ کی ذات پر کوئی احسان نہیں ہے جو ہے نا. پارٹی تو ٹھیک ہے, ساتھی آپ پارٹیاں نوازتی ہیں, لیکن اب میری یہ بات آپ سے گزارش ہے کہ ابھی جو موجودہ پاناما لیکس کا ایک نیا ایک اسکینڈل بنا, ایک نیا میں کہوں گا پنجابی میں ایک نیا کٹا کھول دیا عمران خان صاحب نے, آپ کیا کہیں گے؟
2: کچھ نہیں, یہ تو اصل میں عمران خان پہلے تو پاناما لیکس کو تو خیر ہم کر لیں گے. وہ پہلا مسئلہ تو خان صاحب کا اپنا ہے کہ وہ میں حیران ہوں کہ اتنی بڑی سیاست وہ کرنے کے خواہش مند ہے. وہ وزیر اعظم بننے کا شوق بھی رکھتے ہیں اور وقتاً فوقتاً اس پر بیانات بھی دیتے رہتے ہیں, مگر ان کی میں نے یہ دیکھا کہ کسی ایک بات پہ کہیں ٹکتے نہیں ہیں. یعنی ابتدا جو ہے وہ کہیں سے شروع کر ہوتی ہے بات, پھر کہیں جا کر کہیں رک جاتے ہیں. ابھی اسی کو دیکھیں, بعد میں دوسری باتیں اور بعد میں کرتے رہیں گے کہ انہوں نے سب سے پہلے کہا کہ جی یہ, اور خود ان کے ریکارڈڈ سٹیٹمنٹس ہیں کہ جی وہ اس وقت جب پہلے میاں صاحب نے کہا کہ جی ہم ریٹائرڈ چیف جسٹس کو بنائیں گے اور وہ تحقیقات کریں, تو انہوں نے کہا نہیں سٹنگ چیف جسٹس ہونا چاہیے. اب سٹنگ چیف جسٹس کو بنا دیا گیا ہے اس کے لیے, تو وہ کہتے ہیں نہیں جی یہ بھی قبول نہیں ہے, اس پہ جی ٹی او آر ہونے چاہیے, فلانے ہونے چاہیے, ٹمکانے ہونے چاہیے, صرف نواز شریف کا ہونا چاہیے. کیوں صرف نواز شریف کا کیوں ہونا ہے؟ تو سب کا ہونا چاہیے. سب سے پہلے تو نواز شریف صاحب کا نام ہی نہیں ہے اس پورے فسانے میں, اس کا ذکر نہیں ہے پورے فسانے میں. ذاتی طور پر ان کا کہیں ذکر کوئی نہیں ہے. انہوں نے اپنے آپ کو پیش کر دیا ہے, پورے خاندان کو پیش کر دیا ہے, چیف جسٹس کے حوالے سارا معاملہ کر دیا ہے, اس پر بھی عمران خان صاحب راضی نہیں ہیں. کبھی کچھ کہتے ہیں, کبھی کچھ کہتے ہیں, کبھی ادھر چھپتے ہیں, کبھی ادھر چھپتے ہیں. اور اصل میں ان کو مشکل پڑ گئی ہے ہاتھ پکڑ کر چلنے کی اور پیچھے چھپنے کی. کبھی انگلی اٹھانے والوں کے چکر میں پڑے رہتے ہیں اور ابھی بھی وہ اسی چکر میں ہے کہ کوئی داؤ پیچ لگ جائے, جائز ناجائز, جس میں جناب ان کا کوئی ان کو پار لگا دے, مگر کوئی بھی ان پر اعتبار کرنے کے لیے تیار نہیں ہے. پاکستان کی کوئی سیاسی پارٹی ان پر اعتبار کرنے کے لیے تیار نہیں ہے. اور جن کو یہ بہت زیادہ سمجھتے ہیں کہ جی وہ شاید ان کی مدد کریں گے, وہ ان کو بار بار ان کو بتا چکے ہیں کہ ان کا ان کاموں سے کوئی واسطہ نہیں ہے. اور ہم میں سمجھتا ہوں کہ یہ بہت اچھا ہوا ہے, پہلی مرتبہ ایسا ہو رہا ہے. اب یہی وجہ ہے کہ آپ دیکھیں کہ جتنے بھی الیکشنز ہوئے ہیں, بائی الیکشن جتنے ہوئے ہیں پاکستان کے اندر, صوبائی ہوں قومی ہوں, سوائے ایک آدھ کے سب انہوں نے لوز کیے ہیں. کراچی میں انہوں نے جو 2013 کا الیکشن تھا وہاں انہوں نے بھائی جان 800,000 کی رپورٹ دی ہے, وہ 800,000 ووٹ لے لیے اور ایک سال کے اندر اندر, زیادہ ڈیڑھ سال کے اندر اندر وہاں پر بلدیاتی الیکشن میں کنٹونمنٹ کے الیکشنز ہوئے جی. وہ کنٹونمنٹ کے الیکشنز کے, میری آپ بات کو چھوڑ دیں, آپ ابھی اعداد و شمار منگا لیں, آپ کے پاس ساری فنگر ٹپس ہوتی ہیں آپ لوگوں کے, آپ دیکھیں کہ وہاں پر جن حلقوں میں کنٹونمنٹ میں الیکشن جہاں ہوئے, جہاں پر 2013 میں ان کو کتنے ووٹ ملے تھے, اور یہ بلدیاتی جو کنٹونمنٹ کے بلدیاتی الیکشنز ہوئے اس میں کتنے ووٹ ملے. میں سمجھتا ہوں کہ میں تو ایک آفتا 250 کو میں جانتا ہوں, جہاں سے میں نے انتخاب لڑا تھا, اور ایک پی ایس 113 سے. وہ میں سمجھتا ہوں کہ تقریباً 80% ووٹ جو ہے کم پڑا ان کو ایک سال کے ڈیڑھ سال کے اندر, کیونکہ اس کی ایک تو پارٹی میں گروپ بازی بہت زیادہ ہے, پھر ان کا کنٹرول نہیں ہے. ابھی بھی آپ دیکھیں یہ جو کراچی میں دو معاملات ہوئے بڑے دیپ, وہاں پر ایک سیٹ خالی بھی تھی, جس کا آپ دیکھ بڑا نوٹ کر رہے ہوں گے, پڑھ بھی رہے ہوں گے کہ کینڈیڈیٹ نے الیکشن کی رات کو ایم این اے کا جو کینڈیڈیٹ تھا ان کا, انہوں نے الیکشن کی رات کو اس نے पार्टी छोड़ दी, टिकट वापस कर दिया, मुंह पे मारा इनके, और जनाब उन्होंने कमाल साहब को ज्वाइन किया। इसी तरह इनके पास एक बड़े मंजे हुए पुराने कारकुन थे, सैयद हफीजुद्दीन साहब, एडवोकेट
1: जी जी,
2: वो एमपीए थे, सिटिंग एमपीए, अभी भी असेंबली के मेंबर है। वो सब चीजें छोड़ छाड़ कर इनको उन्होंने कहा कि मैं इनके साथ मजीद में चल ही नहीं सकता, उन्होंने भी पार्टी छोड़ दी। तो इनके साथ मसला ये है कि इनके पार्टी पे ग्रिप नहीं है। अभी कराची, ये भी जो परसों जलसा हुआ है जलसाबाद कल, उसमें भी आप देखें हाजिरी की क्या हालत थी, जज्बे की क्या हालत थी, जोश की क्या हालत थी पहले के मुकाबले में। वो मतलब वो चीज थी नहीं जो आज से एक डेढ़ साल पहले थी। उसमें कमी आती जा रही है, कमी आती जा रही है, क्योंकि एक जगह टिकते नहीं है, एक जगह पे रुकते नहीं है, और दूसरा एक मशवरा तो लेते ही नहीं है बिल्कुल, और सिर्फ ये इस चक्कर में है कि कोई दाव पेच लग जाए, कुछ हो जाए, बस मुझे किसी तरह कल नहीं तो आज नहीं तो अभी इसी वक्त मुझे किसी तरह वजीर आजम बना दिया जाए। होता नहीं है ऐसे ना, ये तो बड़ा ठंडा काम है, बड़ी ठंडा करके खाना पड़ता है इसमें। वो क्यों इतनी जल्दी में है वो शायद वो खुद ही बता सकते हैं, मगर मुझे एक बात समझ में आती है, इनको सबसे बड़ा जो खतरा है इमरान खान साहब को
1: जी,
2: वो ये कि अगर इस पीठ से नवाज शरीफ साहब की पूरी पार्टी और उनकी गवर्नमेंट जो है जिस तरह वो मामलात को लेकर चल रही है, और यही अगर 2018 तक चलता रहा इसी तरह इसी स्पीड से मामला, तो उनको पता है कि 2018 में ये बिल्कुल वाइप आउट हो जाएंगे। अभी भी वाइप आउट ही है तकरीबन। पंजाब में देखें इनकी कई सीटें नहीं है, दूसरे सूबों में कई सीटें नहीं है सवाई खैबर पख्तूनख्वा के अलावा। तो इनको खतरा ये है कि यार 2018 तक अगर ये इनको हमने जाने दिया और इसी स्पीड से ये कार्रवाई करते रहे अपने, और इनकी मकबूलियत इसी तरह बढ़ती रही और बाय इलेक्शन इसी तरह ये जीतते रहे, तो 2018 में तो हमारा कोई टिकट भी नहीं लेगा। ये इनको खतरा ये है और कुछ नहीं है। तो मैं समझता हूं कि ये अगर थोड़ा सा हौसला कर लें, थोड़ी सी हिम्मत कर लें, तो इनके शायद मामला ठीक भी हो सकते हैं। मगर जो आदमी इतनी जल्दी में होता है ना जी, वो मैंने तो उसको आज तक आगे जाते भी नहीं देखा। तो ये बहुत बड़ी एक एक्सेप्शन होगी अगर इनको कोई चीज हासिल।
1: वसीम साहब, आज बात चूंकि मैं मीडिया में हूँ, मैं एक बात आपसे शेयर भी कर रहा हूँ। इमरान खान साहब इतने उस वक्त पॉपुलर नहीं थे, मैं चंद साल पहले की बात कर रहा हूँ। इंग्लैंड में मेरी इनसे एक जगह मुलाकात हुई, मैं भी गेस्ट था, मुझे इंग्लैंड से किसी ने बुलाया था, तो वीआईपीज हम बैठे हुए थे, तो मुझे कहने लगे राय साहब आप क्यों नहीं सियासत में हिस्सा लेते, तो आप एक ऑफिस खोले, तो हम बस आपको, मैंने कहा मैं ठीक है जो काम करता हूँ मैं इसमें खुश हूँ, अल्लाह ताला का बड़ा एहसान है। तो मुझे उस वक्त महसूस हुआ कि इमरान खान साहब ये बात क्यों कर रहे हैं कि आप लोग ऑफिस खोले। तो मुझे जब ये धरने की बात हुई, इस्लामाबाद की बात हुई, तब उसका जवाब मुझे मिला। तो इसका मतलब है कि प्लानिंग बहुत पहले की हो चुकी थी।
2: जी जी जी, ये प्लानिंग तो बहुत करते रहते हैं, ये प्लानिंग तो करते हैं। कभी मुशर्रफ के साथ बहुत अरसा चले, उन्होंने जब वजीर आजम नहीं बनाया ठुकरा दिया, उसको छोड़कर आ गए, फिर नवाज शरीफ साहब की भी बहुत नजदीक आने की कोशिश की, और फिर बहुत ज्यादा डिमांड कर दी सीटों की, जाहिर है वो भी उनको मना कर दिया गया। तो ये मुख्तलिफ हरबे मुख्तलिफ वक्तों पे कोशिश करते रहते हैं, और बस जाहिर है मगर इन चीजों में कामयाबी कहाँ होती है।
1: चले देखे ना, मियां साहब की बात करते हैं कि मियां साहब के ऐसे है पैसे है, करप्शन की बात करते हैं, तो जब अभी इनकी जहाज पे तस्वीर नजर आ रही थी, एक तरफ अलीम खान बैठे हुए थे, दूसरी तरफ जंगी तरीन खान साहब बैठे हुए थे, तो जो लोग हम लोग
2: दो एटीएम जो है, जी जी जी जी, अच्छा मैं समझ गया, उनको आजकल एटीएम ग्रुप कहलाता है।
1: बिल्कुल एटीएम ग्रुप है। तो वैसे इमरान खान साहब जितने सर मतलब पैसे वाले लोग होते हैं और जिन्होंने पैसा किसी और तरीके से बनाया होता है उनको अपनी पार्टी में लेते हैं, ये तो बात बिल्कुल क्लियर हो गई है यूरोप में। सलीम साहब हम आते हैं कि ये जो सारे हालात चल रहे हैं और मियां साहब जो अब खुल के बिल्कुल फ्रंट लाइन पर आ गए हैं खेलने के लिए, और अब ये जलसा जुलूस जो शुरू हो गया, और मियां साहब ने आज कोटली सतियां गए थे, उसके बाद एबटाबाद जा रहे हैं, फिर कराची जाएंगे, तो कहीं ये इलेक्शन की तैयारियां तो नहीं है?
2: नहीं सर, नहीं कतर नहीं। इलेक्शन तो मैं देखे राजा साहब आपसे मैं अर्ज कर दूं, आप तो भाई हैं, और मैं आपको बिल्कुल ये पार्टी से हटकर मैं बात कर रहा हूँ, इलेक्शन 2018 में ही होंगे, उससे पहले नहीं होंगे। ये क्योंकि एक एक्टिविटी उन्होंने शुरू की है, तो और ये खाम एक इन्होंने एग्जाम तलाशी का सिलसिला शुरू किया हुआ है, یہ صرف اسی حد تک محدود ہے ہماری پارٹی کی طرف سے. ہمیں کوئی جلدی نہیں الیکشن پہلے کرانے کی. ہماری پوزیشن ہر جگہ ماشاءاللہ مضبوط ہے, خواہ پنجاب میں ہو, بلوچستان میں ہو. ابھی آپ دیکھیں گے انشاءاللہ جو انتخابات ہونے جا رہے ہیں آزاد کشمیر میں, انشاءاللہ دیکھیں گے گلگت بلتستان کی طرح وہاں بھی ہمیں زبردست کامیابی ہوگی اور وہاں پر بھی ہمارا ہی کینڈیڈیٹ جو ہے ہماری پارٹی وہاں پر حکومت بنائے گی انشاءاللہ.
1: سلیم صاحب, اس میں کوئی شک نہیں کہ اگر مسلم لیگ نواز بجلی اور یہ گیس کا بحران جو ہے یہ اپنے آنے اگلے الیکشن 2018 سے پہلے پبلک کو یہ چیزیں مل جاتی ہیں تو پبلک بادر نہیں کرتی. دیکھیں پیٹرول سستا ہو گیا, گیس بھی سستی ہو رہی ہے, تیل بھی سستا ہو رہا ہے, تو پبلک کو تو جو سہولتیں چاہیے. پبلک اتنی دور کی نہیں سوچتی کہ پارلیمنٹ میں کیا ہو رہا ہے, صوبائی اسمبلی میں کیا ہو رہا ہے, اوپر والے لوگ
2: دیکھتے ہیں. ٹھیک ہے, عام آدمی تو دیکھتا ہے کہ یار میری جیب سے پیسہ نکل کتنا نہ رہا ہے, خرچہ کتنا میرا کم ہو گیا پہلے سے یا زیادہ ہو گیا. وہی آپ کی بات درست ہے, میں سمجھتا ہوں کہ یہ 2018 سے پہلے انشاءاللہ خدا چاہے گا کہ یہ جو بجلی کا مسئلہ ہے اور پانی کا مسئلہ ہے, یہ بنیادی طور پر جو دو مسائل ہیں انرجی کے اور اس کے, یہ بالکل کور ہوں گے. اور پھر یہ جو بہت بڑا بیچ میں معاملہ آ گیا ہے ہمارا, یہ چائنا کے ساتھ جو ہوا ہے, سی پیک جو ہوا ہے,
1: کوئی شک نہیں
2: یہ 47 بلین ڈالرز کا پروجیکٹ ہے. اس میں سڑکیں ہیں, روڈیں ہیں, پورٹس ہیں, گوادر پورٹ ہے اور بہت سارے اس میں انٹر لنکڈ پروگرامز ہیں. اور تب تک انشاءاللہ وہ بھی بائی تکمیل تک پہنچنے والا ہوگا, یعنی اس کے نزدیک ہوگا. اس کے ذریعے بلوچستان میں بڑی ڈیولپمنٹ ہوگی, گوادر پورٹ کافی اسٹیبلش ہو چکا ہوگا, سڑکیں بن چکی ہوں گی, ہائی ویز بن چکے ہوں گے, موٹر ویز بن چکے ہوں گے. اور اس کے لیے تو آئے دن یہاں پر اس کی تشریح بھی ہو رہی ہوتی ہے, بتایا بھی جا رہا ہوتا ہے. یہ ساری چیزیں ہیں, یہ ان کو خطرہ ہے, یہ دوسری جو پارٹیز ہیں خصوصی طور پہ ان کو, عمران خان کو خطرہ ہے, یہ باقی اور کوئی بات نہیں ہے. باقی یہ جو آپ سمجھ رہے ہیں ہماری قیادت اس معاملے کے لیے کہ انہوں نے ذرا تیزی شروع کی ہے, تو اس کا جواب دے دیا جائے کہ جناب یہ سارا چیز جھوٹ کا پلندہ ہے, اس میں کچھ بھی نہیں ہے. دیکھیں, یا تو ہوتا نا کہ نواز شریف صاحب کہتے تھے جی کوئی کمیشن نہیں ہے, کوئی جوڈیشل کمیشن نہیں ہے, کوئی سپریم کورٹ نہیں ہے, کوئی ریٹائرڈ چیف جسٹس نہیں ہے, کوئی سرونگ چیف جسٹس نہیں ہے, میں نہیں مانتا کسی کو, بس میں جو ہے جس نے جانا عدالت وہ خود چلا جائے. وہ اپروچ تو کی نہیں. میاں صاحب نے تو ایک بہت ہی دلیری کا, بہادری کا مظاہرہ کرتے ہوئے یہ کہہ دیا کہ چلو سپریم کورٹ کا چیف جسٹس کرے گا, ساری چیز کاروائی کرے گا, اور میں اپنے پورے خاندان کو پیش کرتا ہوں. اب اس سے زیادہ اور کیا بات ہو سکتی, چاہتے کیا ہیں یہ نہیں سمجھ میں آتا. عمران خان صاحب, یا تو کوئی ایسا ترکیب کر دیا جائے, عمران صاحب آپ میری مدد فرمائے, میری میں اس بات کی میں بھی سفارش کرنے کے لیے تیار ہوں کہ عمران خان صاحب کو بنا دیتے ہیں چیئرمین.
1: بالکل, میں آپ سے یہ بات کہنے لگا تھا کہ آپ چیئرمین سے بھی زیادہ دیں, چونکہ میاں صاحب دینے والے ہیں تو انہیں کہیں یار آؤ. میں عمران خان صاحب سے میں نے بات کی انگلینڈ میں, میں نے کہا خان صاحب آپ اس طرح کریں, آپ اگر میاں صاحب کے ساتھ ملتے, آپ میاں صاحب کے ساتھ ہوتے تو میں ڈیفینیٹ آج کم از کم پاکستان کی بہت بڑی پوسٹ پر آپ ہی ہوتے.
2: جی جی جی جی,
1: لیکن آپ
2: بس وہ اپنا ٹھیک ہے, آدمی کا اپنا نظریہ ہوتا ہے. ہم ان کو اور تو میں کچھ زیادہ نہیں کہنا چاہتا ان کے لیے, مگر جو کچھ میں نے دیکھا ہے یہ 4-6 سال میں ان کو آبزرو کیا ہے کہ وہ ایک بہت ہی کنفیوزڈ شخصیت میں نے ان کو پایا, بہت ہی وہ,
1: حالانکہ ایکسفورڈ کے پڑے ہوئے ہیں, یورپ میں رہے ہیں, انہیں تو دیکھیں جس طرح وہ پاکستان میں جلسے جلوس میں تقریر کرتے, خطاب فرماتے ہیں, تو پتہ نہیں چلتا کہ ایکسفورڈ سے گئے ہوئے ہیں.
2: نہیں, وہ ظاہر ان کے لب و لہجے میں اور بہت زیادہ بیچ میں غلاظت بھی ہوتی ہے, بےودگی بھی ہوتی ہے, پر آپ نے یہ دیکھا کہ ہمارے لیڈر نے کبھی اس کو جواب نہیں دیا,
1: کبھی بھی نہیں, کبھی, بہت اس میں کوئی شک نہیں.
2: بلکہ یہی کہا کہ, بلکہ یہ برملا کہا ہے, یہ الفاظ انہوں نے کہا ہے کہ مجھے عمران خان گالیاں بھی دیتا ہے اور میں اس کے لیے ہمیشہ دعا کرتا ہوں. اب یہ دیکھا نا, کوئی, یہ تو آدمی کے ظرف کی بات ہے کہ وہ آدمی یہ کہہ رہا ہے اور میاں صاحب کہہ رہے ہیں کہ میں ان کے لیے ابھی بھی ہمیشہ دعا کرتا ہوں.
1: جہاں ڈیبیٹ چل رہی تھی, انہوں نے کہا جی دیکھیں میاں صاحب نے ان کو اسپتال کے لیے جگہ دی, یونیورسٹی کے لیے جگہ دی, کرکٹ ساتھ کھیلتے تھے, بہت سارے اچھے تعلقات تھے, میاں صاحب نے کون سی زیادتی کی ہے خان صاحب. چلیں چھوڑیں ان باتوں کو, آتے ہیں چونکہ آپ آئے ہوئے ہیں, مہمان ہیں آپ. سلیم صاحب, آپ کو فرانس کیسے لگا؟ اور میں نے دیکھا کہ آپ نے پاکستان امبیسی کا بھی وزٹ کیا.
2: بتاؤں گا آپ کو, میں ایک بات کہنا چاہتا ہوں.
1: جی ضرور.
2: یہ ये हमारी जो सियासी पार्टीज हैं, पाकिस्तान के लोग हैं, हम समझते हैं कि हम तो सारा दिन भी अगर सिजदे में पड़े रहें ना, अल्लाह ताला का शुक्र अदा करें सारा दिन, तो वो भी कम है, क्योंकि हमें जो ये पाकिस्तान मिला है ना अल्लाह ताला की तरफ से
1: नेमत है ये।
2: ये मैं कहता हूँ इतनी बड़ी नेमत है कि जिसका कोई हिसाब कोई नहीं है। ये लोग अभी कई अच्छा कई लोग तासुर ये देते हैं, हालांकि पढ़े लिखे भी हैं, बाशूर भी हैं, वो तासुर ये देते हैं कि शायद पाकिस्तान बस ऐसी बस चलते चलते चलते चलते रात हुई और जी फिर सुबह उठे तो पाकिस्तान बन गया। नहीं, ये तो ये याद दिलाना पड़ेगा हमें अपने बच्चों को, अपनी औलादों को, अपने नए लोगों को कि भाई ये इस तरह नहीं बना है। या पुराने लोग भी हम देखते हैं, वो भी तो लगता है कि भूल गए कि पाकिस्तान बना कैसे। पाकिस्तान तो बड़ी लंबी जद्दोजहद के बाद बना है। इसमें तो कायदे आजम मोहम्मद अली जिन्ना और उनके जो रफ्तकार थे, अलामा इकबाल साहब थे, सर सैयद अहमद खान थे, मौलाना मोहम्मद अली जौहर, मौलाना शौकत अली जौहर और ये सरदार अब्दुल रब नेश्तर, ये दुनिया जहान के जो लोग थे, मौलवी फरीद हक, ये लोग तो वो लोग थे। और फिर इन लोगों की कुर्बानियां, लाखों सैकड़ों जो वर्कर्स थे उनकी कुर्बानियां, और आखिर में जो तकरीबन 18 लाख के करीब जो लोग शहीद हुए थे पार्टीशन के वक्त, ये उनकी कुर्बानियों से पाकिस्तान बना है। ये कुर्बानियां दी गई हैं, लोगों ने अपनी जान का नजराना देकर पाकिस्तान बना है, खून देकर बना है। ये हमें किसी किसी इंजीनियर ने, किसी डॉक्टर ने, किसी खिलाड़ी ने या किसी जनरल ने फतह करके नहीं दिया पाकिस्तान। हमें ये पाकिस्तान वहां मुसलमाना ने हिंद, जिन्होंने लाखों लोगों की वाकई कुर्बानी दी, अमली तौर पर कुर्बानी दी, उसकी वजह से हमें ये पाकिस्तान मिला है। और आज हमें कोई ये सबक सिखाए कि जनाब ये हो गया है और वो हो गया है। मैं समझता हूँ राजा साहब एक बात बिल्कुल तय है, पत्थर पर लकीर है कि पाकिस्तान ने तरक्की करनी है, पाकिस्तान ने बहुत आगे जाना है
1: इंशाल्लाह,
2: और वो सिर्फ और सिर्फ इसीलिए जाएगा कि अगर यहाँ पर जमहूरियत रहे,
1: इसमें
2: जमहूरियत रहेगी पाकिस्तान बहुत आगे जाएगा इंशाल्लाह।
1: इंशाल्लाह
2: कोई यहाँ पर निजाम नहीं चल सकता,
1: हाल ही दूसरा हल नहीं है।
2: जब भी जमहूरियत डिरेल हुई है पाकिस्तान में जबरदस्त नुकसान हुआ है, जबरदस्त किस्म का नुकसान हुआ है, ख्वाह वो बांग्लादेश के हवाले से हो, ख्वाह ये जिस तरह हमें आग में झोंक दिया गया, अफगानिस्तान वॉर में झोंक दिया गया, या फिर जो सबसे ज्यादा जुल्म और जबर जो किया जनरल मुशर्रफ ने किया, जिसने ये तमाम सारी चीजें जिसका आज हम कुमायदा भुगत रहे हैं, जिसमें तकरीबन हमारे 60,000 लोग शहीद हो चुके हैं, जिसमें 15,000 हमारे बहादुर फौज के लोग हैं, ये सारे ये इसी तरह इसी वजह से शहीद हुए कि ये इनकी गलत पॉलिसियों की वजह से। मगर आज देखें अभी आप ये बीच में बात रह गई, ये बातें करते हैं कि जनाब ये अभी दो बड़े मसले थे जब इख्तदार में आई पार्टी, शुमारी वजीरस्तान वहां को हाथ लगाने के लिए तैयार नहीं था। देखें बात इंसाफ की होनी चाहिए, वजीर आजम उस वक्त भी था कोई, उस वक्त जनाब सारे मामला थे, सारी चीजें थी, फौज भी थी, रेंजर्स भी थी, सिविल इंतजामिया भी थी, वहां पर कुछ काम नहीं किया गया। इसी तरह कराची में वहां पर तो पिछले 27 साल से दो पार्टियां हुकूमत कर रही हैं, पीपल्स पार्टी और MQM। वजीर आला भी था, गवर्नर भी था, मिनिस्टर्स भी थे, मुशीर भी थे, असेंबली के मेम्बरान भी थे, कौमी असेंबली के मेम्बरान भी थे, सेनेटर भी थे, रेंजर्स भी थी, फौज भी थी, नहीं किया कुछ किसी ने, क्योंकि एक पॉलिटिकल कमिटमेंट नहीं था। अब इस दौर में जब ये जैसी हुकूमत आई तो मियां साहब ने दोनों के मामले में, वो वजीरस्तान के हवाले से हो और कराची ऑपरेशन के हवाले से हो, उन्होंने तय कर लिया कि हमने इन दोनों मामलों को सही करना है। कराची जो है पाकिस्तान की शहर आ गए, ये तमाशा बना दिया गया है, वहां पर 20,000 लोग अब तक मारे जा चुके हैं, टारगेट किलिंग में मारे जा चुके हैं, कत्ल किए जा चुके हैं, अगवा बराए तावान हर रोज का मामला था। इसी तरह शुमाली वजीरस्तान में अमाजगा थी, नर्सरी थी, हेडक्वार्टर था दहशत गर्दों का, वो हमारे बहादुर फौज ने, हमारे सिपाहियों ने, हमारे अफसरों ने अपनी जान की कुर्बानी दी। आज आप देखते हैं कि वहां पर मामला बहुत ठीक है। इसी तरह कराची में भी उन्होंने सिंगल हैंडेडली नहीं किया, ये नहीं किया कि मैं सिर्फ मैं करूंगा, नवाज शरीफ ने कहा कि मैं सबको साथ लेकर चलूंगा, सूबाई हुकूमत भी होगी, रेंजर्स भी होगी, आर्मी भी होगी, सिविल सोसाइटी भी होगी और दीगर पार्टीज भी होंगी, सबको साथ लेकर चलेंगे और हमने यहाँ पर नतीजा देना ही देना है, अक्रॉस द बोर्ड होगी, और वही आज उसका नतीजा देते हैं। वरना राजा साहब ईद के दिन हाजिरी कम होती थी नमाजों में, जुमे की नमाजों में कम होती थी, 6 सितंबर को कोई बाहर नहीं निकलता था, 14 अगस्त को लोग बाहर नहीं निकलते थे, ईद के दिन जो मेले होते थे वो उन्हें बंद हो गए थे कई सालों से। इस मर्तबा पहली मर्तबा ये हुआ है कि जनाब वहां पर खुलम खुला वहां पर सारी चीजें हुई हैं, लोग धड़ाधड़ बाहर निकले हैं।
1: अल्हम्दुलिल्लाह।
2: ये वोट इलेक्शन की बातें करते हैं आज, ये धरने ये बातें करते हैं, जलसे जुलूस करने की, ये खुद कहते थे कि हमारे पास लोग नहीं, हम लोग लोगों को जनाजा कंधा दे सके, इतने इतना दहशत और इतना खौफ था।
1: इसमें कोई शक नहीं, इससे हुकूमत को क्रेडिट जाता है, हुकूमत की मर्जी ना हो तो फौज तो हुकूमत के साथ चलती है, फौज तो जो हुकूमत कहेगी फौज ने तो वो करना ओबे करना है। स्लिम साहब आप तो एक दो आखिरी सवाल करते हैं, मुझे पता है मसरूफ है। स्लिम साहब आपने विजिट किया, आपने गालिब साहब से आपकी मुलाकात हुई, गालिब साहब माशाल्लाह बड़े पॉपुलर हैं, जो मेरे पास नॉलेज है को वो पसंदीदा शख्सियत है, बहुत कम ब्यूरोक्रेट्स हमने देखे हैं, बहुत कम एम्बेसडर देखे हैं जिनसे हम लोग मोहब्बत करते हैं, तो आपकी मुलाकात हुई, आपने लोगों को अपने साथियों से या पार्टी के लोगों से या आम लोगों से आपकी मुलाकात हुई तो उनका क्या नजरिया एम्बेसी के बारे में, एम्बेसडर साहब के बारे में?
2: मैंने अपोजिशन की सियासत खासकर जनरल मुशर्रफ वक्त में इतनी ज्यादा की, मैं आज उनको भी कह रहा था कि किसी अफसर की तारीफ करना जो ना वो उससे जबान लड़खड़ाती है, या किसी की भी तारीफ करते हुए क्योंकि ट्यूनिंग ज्यादा अपोजिशन की हो गई है। मगर मैं आपको सच बात बताऊं, मैं यहाँ 4 दिन से आया हुआ हूँ, मैं आया तो था, हमारी कॉन्फ्रेंस थी वहां इस्लामाबाद में अपना वॉशिंगटन में, और फिर मेरे यहाँ पर कुछ चेकअप्स वगैरह थे तो मैं फ्रांस भी आ गया। तो मैंने यहाँ पर देखा कि आमतौर पर जिस जगह भी मुल्क में जाए तो वहां लोग सफारतखाने की कार्रवाई पर जरूर अपना तबसरा देते हैं, मैं गया मुख्तलिफ जगहों पर जाते हैं। तो यहाँ पर जब मैं आया, जब से मैं आया था, मैंने देखा कि किसी ना किसी बहाने कोई ना कोई लोग, जो आसानियां पैदा हो गई हैं पिछले 3-4 सालों में खासतौर पर, उसका वो जिक्र जरूर करते थे एम्बेसडर साहब। मैं जानता नहीं, मुलाकात ही नहीं थी मेरी, मैं नहीं जानता उनको, तो उसका जिक्र जरूर करते थे कि जी बड़ा उन्होंने काम किया है। मसलन मैंने कहा भाई क्या क्या काम कर दिया, क्या तारीफें की है, क्या जो इतनी तारीफ कर रहे हो क्या वजह क्या है उसकी? उन्होंने कहा जी पहले तो ये था कि यहाँ पर कोई हमें पूछता नहीं था, पासपोर्ट रिन्यू कराने जाते थे, और क्या काम होता है वहां, लंबे चौड़े को काम होते नहीं है, कहने जी छोटे छोटे काम के लिए जाते थे तो कई कई दिन लग जाते थे, लाइनों में लगना पड़ता था, सुबह जाते थे रात को आते थे, सुबह जाते थे रात को वापस आते थे, और स्टाफ का जो रवैया था वो बड़ा खराब था। तो कहेंगे ये जब से ये आए हैं गालिब साहब, गालिब इकबाल साहब, तो इन्होंने सारी चीजों को बिल्कुल दुरुस्त करके रख दिया। मैंने कहा मसलन, उन्होंने कहा जी पहले दफ्तर पहले नीचे बेसमेंट में होता था, और वहां पर ना बैठने की सही जगह, ना उठने की, ना स्टाफ के लिए, और खासकर जो लोग जाते थे उनके लिए कोई हाल ही नहीं था, कोई पूछता नहीं था उनको। तो ये कहेंगे कि ये उन्होंने तब्दीली की, फिर उन्होंने ऐसा सिस्टम कर दिया कि उन्होंने सब, मेरे ख्याल यकीनी तौर पर उन्होंने स्टाफ को तंबीह की होगी, ट्रेनिंग दी होगी, उनको बताया होगा कि जनाब मेरे पास जो शिकायतें आ रही हैं, क्योंकि वो खुद बता मुझे जो वाकया जो पता चला कि जब पहले दिन जब ये आए तो ये बगैर किसी को बताए हुए लाइन में ये भी खड़े हो गए कि जी मुझे भी पासपोर्ट बनवाना है, देखना है, मुझे एप्लीकेशन वगैरह दे दें। तो उस दौरान में जो इनको झिड़के पड़ी आधे घंटे में अफसरों की तरफ से आ जाते हैं, टाई कोट पहन के अंग्रेजी बोलते हैं बैठ लाइन में खड़े हो जाओ। तो कहने जी मैंने तो बर्दाश्त किया क्योंकि मैं तजुर्बा करना चाह रहा था कि असल में हो क्या रहा है, और कोई अच्छा आदमी को, खानदानी आदमी को, ट्रेंड आदमी है जिसके दिल में तरस होता है, हमदर्दी होती है, वही चीजें करते रहते हैं ऐसे लोग। तो कहने का मैंने वो झिड़के सही, चलो जी अभी आप हमने काम को सीखना है, सही करना है, तो झिड़के तो सुननी पड़ेगी। तो उसके बाद फिर इनको सही पोजीशन पता चली कि यहाँ तो बिल्कुल ही बड़ा गर्क हुआ मामले था। तो उन्होंने ये सारी चीजें की, दुरुस्त की। आज लोग कहते हैं कि भाई वो हमारे ये राजा अली असगर साहब है,
1: जी जी
2: दोस्त है, भाई है हमारे, और यहाँ पर बहुत सोशल वर्क भी कर रहे होते हैं, बहुत ज्यादा आना जाना रखते हैं लोगों के साथ, जो खासकर नए लोग आते हैं उनकी बड़ी मदद करते हैं, क्योंकि खुद माशाल्लाह काफी इनका काम एस्टैब्लिश है, 30-40 साल से है, बल्कि पाकिस्तान में भी इनका सियासी असर रसूख खास है, क्योंकि इनके अपने एरिया में अभी ये 2 UCs जीते हैं, बल्कि कई लोग तो इनको ये भी पैसे क्या मशवरा दे रहे हैं कि अगले इलेक्शन में भी हिस्सा लें MPA के लिए। تو یہ یہاں پر بہت ان کا اثر رسوخ ہے. کل بھی انہوں نے بہت یہاں 250 لوگوں کا ایک سلسلہ رکھا ہوا تھا اور اس میں دعوت بھی تھی, کھانا بھی تھا, مدعو بھی کیا ہوا تھا لوگوں کو, صحافی بھی تھے اور دوسرے مسلم لیگ کے اور سیدھا سیدھا پاکستان کے جو لوگ ہیں وہ لوگ بھی آئے ہوئے تھے. تو ان سب کی رائے یہی ہے, میں مشورہ یہی ہے ان کا کہ بلکہ یہ تو بہت زیادہ یہ چاہتے ہیں کہ ان کا ٹرانسفر رک جائے کسی طرح, یہ جائے نہ, کیونکہ 3 سال پورے ہو گئے,
1: ٹینیور پورا ہو گیا.
2: میں بھی آج ملا ہوں, مجھے ان کی شخصیت بہت پیاری لگی, بہت با اخلاق, بہت دیر تک ہمارے ساتھ بیٹھے بھی رہے, باتیں بھی سنی, اور میں نے بھی ان کو یہ مشورہ دیا کیونکہ ظاہر ہے اس عمر میں چھوٹے بھی ہیں اور ویسے بھی ہماری کیونکہ ذمہ داریاں ہیں حکومت میں, تو میں نے ان کی بہت حوصلہ افزائی بھی کی ہے, بہت حوصلہ افزائی کی ہے ان کے ساتھ. وہ ہمارے جو ایک افسر تھے ان کے ساتھ, وہ بھی جو یہ پاسپورٹ سیکشن کے انچارج ہیں, ان کو بھی میں نے یہی مشورہ دیا کہ جو آپ نے جو رویہ رکھا ہوا ہے اس کو آپ جاری اور ساری رکھیں, اور یہ میں سمجھتا ہوں بہت بڑا ثواب کا کام ہے جو آپ لوگ کر رہے ہیں. امبیسڈر صاحب غالب اقبال صاحب جو ہیں وہ اپنا رویہ اسی طرح رکھیں گے اور ان کا جو سٹاف ہے وہ بھی اپنا یہ رویہ قائم اور دائم رکھے گا, تاکہ جو ہمارے لوگ ہیں بڑی دور دراز سے آئے ہوئے ہوتے ہیں, بڑی سخت تکلیفوں میں.
1: میرا بھی خود میڈیا سارے سے جو فرانس کا میڈیا رابطہ رہتا ہے, دوست ہیں سارے, لیکن وہ اسی طرح جو باتیں آپ کہہ رہے ہیں وہی باتیں ساری وہ بھی یہی باتیں کرتے ہیں, لفظ بلفظ دوسرے لفظوں میں کہ یہی باتیں کرتے. میں آپ کو ذرا ڈنمارک لیے آتا ہوں. آپ کو یاد ہوگا کہ ڈنمارک میں 2 دفعہ امبیسی کے بعد ڈیمونسٹریشن ہوئی تھی, اور اس کے بعد چودھری نثار صاحب نے کہا تھا بھائی ان کا مسئلہ کیا, ان کو ریڈیبل پاسپورٹ مشین ہمیں مل گئی, چلے الحمدللہ پاسپورٹ بننے شروع ہو گئے, ریڈیبل پاسپورٹ مشین. اب سلیم جیا صاحب, محترم نواز شریف صاحب بھی یہاں تشریف لائے تھے, لیکن کچھ عرصے کے بعد ان کی حکومت چلی گئی تھی. راجہ ظفر الحق صاحب سے بھی یہ بات رہی, اب آپ کے کولیگ بھی ہیں, میرا ضرور ان کو سلام دیجیے گا, بہت زیادہ ہمارے اپنے ہیں, اور یہ سلسلہ چلتا رہا. سب لوگوں سے ہم نے بات کی, ہمارا مسئلہ ہے ڈیول نیشنلٹی کا, دوہری شہریت کا.
2: ٹھیک ہے,
1: ہم سے پہلے سویڈن کو مل چکی ہے, حالانکہ ہم پرانے ڈیمانڈ کرنے والے, ہیں, اس کے بعد امریکہ کو مل گئی, پڑوس میں ہمارے 20 منٹ کا راستہ نہیں, ہم سویڈن کے اندر داخل ہو جاتے ہیں پل کراس کر کے, اور پتہ ہی نہیں چلا کہ ان کے سفیر محترم نے کیسے ان کو دوہری شہریت دے دی. ہم نے بہت کوشش کی, سالہ سال سے کوشش کر رہے ہیں, پہلی ایک محترمہ تھی 8 سال ان کے ساتھ کوشش, آپ نے کہا اپوزیشن کی, ہم نے تو یہاں سارا وقت ہی اپوزیشن کا گزارا ہے. تو موجودہ جو سفیر صاحب آئے, اچھا وقت چلا, انہوں نے وعدہ کیا کہ جی انشاءاللہ آپ کو دوہری شہریت جو مل جائے گی, ہم نے پچھلے مارچ میں دیکھ, شاید پچھلے مارچ میں مل جائے, اور اب جو نیا مارچ یہ بھی اپنا گزر گیا, کچھ نہیں ملا. یہاں میں آپ کو بتاؤں کہ حکومت نے سپٹمبر میں دوہری شہریت کا قانون پاس کر دیا ہے, انہوں نے شرط بھی نہیں رکھی کہ اگر آپ کو کوئی, ہم کوئی ڈیمانڈ رکھیں گے جنہیں پہلے کوئی پیپر لے کے, انہوں نے کہا جی آپ کو آپ کی حکومت, آپ کی امبیسی آپ کو پاسپورٹ دیتی ہے شہریت, ہمیں قطن کوئی اعتراض نہیں ہے, انہوں نے اس کا بل پاس کر دیا. اب سفیر محترم نے ایک ایسی چال چلی کہ اس کو پیکج کی شکل میں جا کے جرمنی اور چیک ریپبلک کے ساتھ ایک پیکج کی شکل میں اس کو ڈال دیا جان بوجھ کے. بیسیکلی میں آپ کو آج انفارمیشن دے رہا ہوں, یہ اپنے قائم علی شاہ صاحب کے جو ہیں وہ سفارشی ہیں, میں آن ایئر آپ کو کہہ رہا ہوں, میں چھپا کے بات نہیں, میرے ملتے ہیں, ہم بیٹھتے ہیں, چائے اکٹھے پیتے ہیں, اس طرح کا کوئی جھگڑا نہیں ہے, لیکن بات پبلک کی ہے. کیا بات ہے کہ جب بھی مسلم لیگ کی حکومت آتی ہے ڈنمارک کے لوگوں کو, یہاں مسلم لیگ مضبوط ہے, ڈنمارک کے لوگوں کو کچھ نہیں ملتا. ہماری آپ سے ریکویسٹ ہے, میں پبلک کی طرف سے کروں چونکہ میں خود میڈیا میں ہوں, کہ خدا را میاں صاحب ڈنمارک کے لوگوں کو دوہری شہریت مل گیا, یہ ایک اعزاز کی بات ہوتی ہے حکومتوں میں, اس کو اب کلیئر کریں تاکہ لوگ اپنے جا کر اپنی امبیسی سے پاکستانی پاسپورٹ بنائیں, ریونیو دیں گے, پیسے دیں گے, پاسپورٹ بنوائیں گے, پیسے ملیں گے. آپ کے اگر شہری واپس آپ کے پاس آنا چاہتے ہیں تو اس کے راستے میں امبیسی سب سے بڑی رکاوٹ بنی ہوئی ہے, اور جو ہمارے سفیر محترم ہیں یہ بالکل کبھی اس طرح بات کرتے, کبھی یہ ہو گیا جی بالکل لکھ دیا ہماری بڑی مجبوریاں, جی ہمارے پاس کچھ نہیں ہے. تو سلیم صاحب اگر اس جمہوری دور میں کچھ نہیں ملے گا تو پھر کب ملے گا؟
2: اس کے بارے میں پتہ نہیں تھا پہلے کیا کیا کچھ ہوتا رہا ہے,
1: جی جی,
2: اور دوسرے ممالک میں کیا کیا آسانیاں ہو رہی ہیں دیگر جو آس پاس ہیں, یہ ساری تفصیل اگر ہمارے پاس آ جائے گی,
1: جی جی,
2: اس کو میں ڈیفینیٹلی پوری تندہی سے اس معاملے کی آپ کی مدد کروں گا
1: انشاءاللہ. بہت شکریہ, بلکہ چودھری نثار صاحب کے بھی نالج میں یہ بات ہے.
2: اچھا اچھا ٹھیک ہے,
1: لیکن کوئی بالکل سوئی ہوئی ہے جی, جیسے پتا چلتا
2: ہے. آپ سے گزارش یہ ہوگی کہ آپ میرے سے رابطہ بھی رکھیں.
1: انشاءاللہ انشاءاللہ رکھیں گے.
2: آج تو بہت اچھا ہو گیا کہ آپ سے رابطہ ہو گیا, بہت خوشی ہوئی. مگر آپ میرا نمبر بھی اگر آپ نوٹ فرمانا چاہیں تو میں آپ کو دے رہا ہوں, بلکہ آن ایئر دے رہا ہوں. کسی اور میں بھی بات کرنی ہو,
1: ٹھیک ہے,
2: کوئی بات مجھ تک پہنچانی ہو تو میرا موبائل نمبر ہے
1: 0333-2297-2297. بہت شکریہ سلیم صاحب. آخر میں یہاں ڈنمارک کے بسنے والے شہریوں کو آپ کیا پیغام دیں گے اور اپنی پارٹی کے

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: बिस्मिल्लाहिर्रहमानिर्रहीम। सामी नाज़रीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर हैं। मौसम जो है वो ठंडा होता जा रहा है, पत्ते गिर गए हैं और बादल भी आ गए हैं। तो इस वक्त हमारे साथ हमारे थिंक टैंक सैयद तुकीर हसन बुखारी शाह साहब हमारे साथ मौजूद हैं। शाह साहब, आज क्या लेकर आए हैं आप?
2: बिस्मिल्लाहिर्रहमानिर्रहीम। राजा फूल साहब, आपको, आपकी टीम को, आपके लिस्टर नाज़रीन को, सबको अस्सलाम वालेकुम। आपको पता है कि इस वक्त डेनमार्क का मौसम तो बहुत सर्द हो रहा है, बल्कि सर्दियों की तरफ, सर्दियों की आमद कह सकते हैं आप। टेम्परेचर जो है वो 17-19 के दरमियान है, और अगर थोड़ी सी धूप निकल आए तो अब 20 चला जाता है, लेकिन फिर भी मौसम जो है ये अब जैकेट्स वगैरह पहनने का मौसम आ गया है। और खसूसी तौर पे जो हमारे थोड़े से उम्र रसीदा लोग हैं, मेरी उम्र के लोग हैं, इनको बहुत एहतियात करनी चाहिए। और फिर यहाँ पे कुछ अजब किस्म के वायरस भी आ गए हैं जिससे लोग बीमार भी हो रहे हैं। और फिर आपको पता है कि डेंगू वायरस जो पाकिस्तान में अमूमन सुनने में आता है और देखने में आता है कि बहुत सारे लोगों को डेंगू हो गया है, फ्रांस और दूसरे इलाकों में काफी डेंगू के जो है वो वाकयात हुए हैं, जिससे ये भी पढ़ने में आया कि कुछ लोगों की डेथ भी हुई है। ये डेंगू जो मच्छर के जरिए फैलता है, और ये मच्छर जो है वो यूरोप में आ चुका है। डेंगू मच्छर जो होता है, डेंगू वायरस फैलाता है, तो इसी तरीके से हमें एहतियात करना चाहिए। दूसरा ये है कि 1 अक्टूबर से हर जो पेंशनर है या जो फॉर्चुनेट पेंशनर है या वो जो कोई बड़ी क्रिटिकल किस्म की डिजीज के अंदर है, जैसे कैंसर है या हाई डायबिटीज, उनको उन्होंने कहा कि आप अपना टाइम ले सकते हैं, शेयर करा सकते हैं कि आप किसी भी जगह जाके तो ये जो इन्फ्लुएंजा का इंजेक्शन होता है जिसको फ्लू हम कहते हैं, वो और कोरोना वायरस का इंजेक्शन दोनों आप लगवा सकते हैं, या आप दोनों में से एक डिसाइड कर लें कि कौन सा हमें लगाना चाहिए। देखिये, रूमर्स तो बहुत ज्यादा है, बहुत ज्यादा बातें होती है कि जी वो कोरोना वायरस ये कर देता है, कोरोना वायरस के साथ ये बीमारी आ जाती है। मैं खुद अब 77 की एज में जा रहा हूं, पर जल्द 77 हो जाऊंगा, लेकिन मैं शुरू से ही कोरोना वायरस जो है इसके इंजेक्शन लगा रहा हूं। मैं मुझ में अभी तक कोई तब्दीली नहीं आई, कोई इसके असरात नहीं हुए, बल्कि मुझे क्योंकि मैं टैक्सी चलाता था तो मुझे बाज़ औक़ात वायरस, ये जो कोरोना वायरस है, ये लग जाता था, लेकिन वो ज्यादा से ज्यादा एक दिन या 24 घंटे से ज्यादा ज्यादा आप ये कह सकते हैं कि 2 दिन तक मुझे थोड़ा सा महसूस होता था, उसके बाद मुझे अपनी इम्यूनिटी की तरफ से जो मेरे अंदर वो ताकत होती थी उसकी वजह से मैं सर्वाइव कर जाता था। मैं किसी को प्रेशराइज नहीं कर रहा कि आप जरूर लगवाएं, लेकिन गवर्नमेंट ने सबको जो है वो मेल भी भेज दिया है, ई बॉक्स में भी आ गया है, आप जरूर एहतियात करें, अपने डॉक्टर से पूछे। फिर जब आप ट्रेवल कर रहे हैं तो सबसे जरूरी इस वक्त ये बात है कि आफ्टर ऑल की जो ये जो सर्दियों की छुट्टियां हैं, जो जिसको हम कहते हैं पतझड़ का जमाना, मौसम खजान जिसको उर्दू में कहा जाता है, वो अब अक्टूबर में उसकी छुट्टियां होने वाली है, तो बहुत सारे लोग जो हैं वो ट्रेवल करेंगे, सफर करेंगे। तो मैं आपको अपनी तरफ से नहीं कह रहा, बल्कि मैं गवर्नमेंट के जो असूल हैं उसकी तरफ से आपको बता रहा हूँ जो कानून है। एक, अगर आप पेंशनर हैं, फोर्टीज पेंशनर हैं, बिफोर टाइम पेंशन आपने ली हुई है, तो आप अपने उड पिटेलिंग डेनमार्क को जो है, जो आपका पेंशन का अदारा है वो सब का है, उसको कहते हैं उड पिटेलिंग डेनमार्क, आप उनको जरूर इन्फॉर्म करें। वो आपको एक, जब आप उनको डेट लिखाएंगे कि हम इस डेट से इस डेट के लिए हम फलानी जगह सफर करके जा रहे हैं, तो वो आपको ई बॉक्स में आपकी छुट्टियों का जो है ऑफिशियल वो भेज देंगे कि इस बंदे, ये बंदा जो है ये ऑफिशियल छुट्टियां गुजारने के लिए जा रहा है, उसके ऊपर मुल्क का नाम नहीं लिखा होगा, कुछ नहीं लिखा होगा, लेकिन वो आपको ये बताएंगे कि आपको कितना अरसा तक बाहर रहने की, इस मुल्क से बाहर रहने की इजाजत है और किस तरीके से। एक पेंशनर जो है जब वो बता के जाता है, जैसे मैं फुल पेंशनर हूं, तो मैं मुझे उन्होंने लिख के भेजा था, मैंने उनको कहा था कि मैं एक माह के लिए जा रहा हूं, तो उन्होंने मुझे लिख के भेजा था कि तुम्हें 6 माह तक बाहर रहने की इजाजत है विद पेंशन, यहाँ की पेंशन, लेकिन उसके बाद अगर कोई ऐसा मसला हो जाता है तो वो उनपे ट्रेनिंग डेनमार्क को फिर बताना पड़ेगा और उसका फैसला वो करेंगे। और ये छुट्टियां जो है ये आपके लिए लीगल है, आपके पास एक बवीस आ जाता है अगर आपको कम्यून पूछती है या कोई पूछता है। इसके अलावा आप जो है बाउ सर्विस, जो आपके लोकल बाउ सर्विस है, आप उसको मेल कर दे, टेलीफोन कर दे। आप ये ना कहें जी कि मैंने फ्राइडे नाइट को सफर किया तो कम्यून बंद थी, या सैटरडे या संडे को किया तो कम्यून बंद थी, नहीं, आप उनको मेल कर सकते हैं, आप उनको टेलीफोन कर सकते हैं, अगर वो टेलीफोन टाइम है तो वो सुनेंगे, नहीं तो मेल पे आप उनको मैसेज कर दे। तो क्योंकि जिस अदारे से आप पैसे ले रहे हैं उनको तो उन पर ट्रेनिंग डेनमार्क को तो पता है कि आप राइज कर रहे हैं, लेकिन बाउ सर्विस को भी आप बता के जाएं। इसी तरीके से अगर आप काम कर रहे हैं, आप काम कर रहे हैं, आप काम से छुट्टियों पे जा रहे हैं, ये याद रखे कि छुट्टियां तो आपका लीगल हक है, लेकिन आपका ये लीगल हक है कि जब आप इस मुल्क के बॉर्डर को क्रॉस करते हैं तो वहां पे प्रोटेक्शन देनी, वहां पे कानूनी तौर पे आपकी मदद करना इस गवर्नमेंट का, इस मुल्क का फर्ज है। आपके पास येलो कार्ड हो, आपके पास परमानेंट अपॉर्चुनिटी लेट से हो, लेकिन आपके पास अगर खुदा ना हादसा नेशनलिटी है, मेक नो डिफरेंस, आपने अपने जो आपकी बाउ सर्विस है उसको आपने इन्फॉर्म करना है कि हम छुट्टियों में कहीं जा रहे हैं, क्योंकि अगर खुदा ना हादसा वहां पे जाकर आपसे कोई एक्सीडेंट या कोई ऐसी चीज होती है, आप बीमार हो जाते हैं, तो वो आपकी पूरी एम्बेसीज वहां की और गवर्नमेंट ऑफ डेनमार्क जो है वो आपकी मदद करते हैं। ये लीगलाइज चीजें हैं और ये आपको करते हैं। अब पाकिस्तान जो है वहां पे राइज फसिकिंग जो है वो कवर नहीं करती, वो राइज फसिकिंग इसलिए कवर नहीं करती कि आपका पूरा पाकिस्तान जो है वो रेड जोन और ऑरेंज जोन के अंदर है, और ये इस वजह से है कि कैटेगरी 5 उस पर लागू होती है। हालांकि ग्रे ग्रे जोन से पाकिस्तान निकल चुका है, और ग्रे जोन से निकलने के बाद ये हमारी एम्बेसीज और हमारे यहाँ के जो ऑर्गेनाइजेशन थी इनकी वजह से यहाँ पे ये केस पुट अप नहीं हुआ, और इंशाल्लाह ताला इस पे आवाज उठाई जा रही है, कम्युनिटी के चेयरमैन भी हमारे साथ हैं और इंशाल्लाह ताला हम इसके ऊपर ऑलरेडी वर्क कर रहे हैं और इंशाल्लाह ताला ये आगे लेके जाएंगे। लेकिन आप अपनी छुट्टियों पे अपनी इतला करके जाएं ताकि आपको कोई ऐसी प्रॉब्लम किसी मुल्क में आ जाती है, एग्जांपल आप पाकिस्तान चले जाते हैं, आप बता कर नहीं जाते और वहां पे आपको फ्लाइट्स नहीं मिलती, मिडिल ईस्ट की वॉर की वजह से आपको फ्लाइट्स नहीं मिलती, आप काम पे नहीं आ सकते, आप फंस गए, तो यहाँ पे आपको प्रॉब्लम आ सकती है डेनमार्क के अंदर। लिहाजा जब आप बताकर जाएंगे तो डेनमार्क से वहां जाने पे ये गवर्नमेंट जो है एम्बेसी जो है वो आपकी फुली मदद करेगी, बजाय आप वहां जाके ऑल फॉर बके और ये कह दियो ओ जी स्कूल मुझे तो समझ नहीं आई, मैं कानून नहीं, हम आपको बता रहे हैं और इस प्रोग्राम में आपको बता रहे हैं कि यहाँ पे लीगल बताकर जाना आपका राइट्स है, आपको कोई स्टॉप नहीं कर सकता, और अगर आप कम्यून से सोशल ले रहे हैं या आप ऑफिस लूज है, फिर भी आपका राइट है कि आप छुट्टियां ले सकते हैं और आप उनको बताएं, वो आपको छुट्टियां देंगे और उन छुट्टियों में आपको बकायदा पैसे मिलेंगे। जी राजा साहब।
1: शाह साहब आपने तो सारी मालूमात दे दी, तो शाह साहब ये जो हमारे सिटी काउंसिलर साहिबान होते हैं जिस जिस कम्यून में बैठे होते हैं, मैं कोपेनहेगन की बात करूंगा, फ्रेडस्पिया की बात करूंगा, तो ये लोग क्यों नहीं इन्फॉर्मेशन देते जब ये इलेक्शन आते हैं? तो ये माशाल्लाह सारे एक्टिव होते हैं, सब जो پاکستانی نژاد جو ڈینش بھی ہیں اور ان کے پاس پرماننٹ اپل شلالسا بھی ہے، یہ سارے لوگ گروپوں میں تقسیم ہو جاتے ہیں، کیا بات ہے شاہ جی؟
2: رایا صاحب، اللہ تعالیٰ آپ کو لمبی زندگی عطا فرمائے، آپ ریڈیو پہ لے لیتے ہیں ہم لوگوں کو آپ کے تھرو، آپ ہمیں مجھے کہتے ہیں اور ہم ایک دو بندے ہیں جو انفارمیشن پرووائڈ کرتے ہیں، اس سے زیادہ انفارمیشن بھی ہیں، لیکن اگر لوگ سننا نہیں چاہتے، لوگ سوال جواب نہیں کرتے، لوگ آپ کو لکھتے نہیں ہیں کہ ہمیں یہ قانون کے ہماری رہنمائی فرمائے، تو یہاں پہ اتنے زیادہ فیسلٹیز ہیں اس ملک کے اندر کہ جن کو ہم انجوائے کر سکتے ہیں، جن کو ہم صحیح معنی میں ان کو لے کے چل سکتے ہیں۔ باقی رہا یہ کونسلرز اور یہ جو یہ لوگ ایک پوسٹر ہیں، یہ بس آتے ہیں کہ ہمیں ہماری تصویر آ گئی، ہمارا پوسٹر لگ گیا کہ ہم کونسلر بن کے، ہمیں ہم جی بہت ہائر ایجوکیٹڈ ہیں، ہم نے ٹھیک ہے جی، آپ کو مبارک ہو، آپ بہت ہائر ایجوکیٹڈ ہیں، میک نو ڈفرنٹ، اچھی بات ہے آپ اور ہائر ایجوکیٹڈ ہو، لیکن یہ جو انفارمیشن ہیں یہ لوگوں کو آ کر آپ خود دیں کہ آپ کی کمیونوں کے، کیونکہ ہم بارہا پچھلے 8-9 سال سے آپ کے ریڈیو پہ یہ باقاعدہ بتا رہے ہیں لوگوں کو کہ ہر کمیون کے اپنے اپنے جو عوام ہے، آپ جو اس علاقے میں رہتی ہے اس کے لیے ڈفرینٹ قانون ہیں، اس کے لیے ڈفرینٹ چیزیں بنائی ہوئی ہیں، اور آپ ان کو کیسے چلاتے ہیں، پھر یہ ان کا کام ہے آ کر بتانا، اور اگر آپ لوگوں کو کوئی پرابلمز ہے کمیون کے اندر اور آپ کی رسائی وہاں تک نہیں ہو سکتی، تو پھر آپ ان کونسلر سے بات کر سکتے ہیں کہ بھائی پلیز آپ ہماری مدد کریں۔ اب کونسلر جو ہیں وہ اپنا کام کرتے ہیں، پرائیویٹ جو جابز وغیرہ کرتے ہیں، اس کے بعد وہ جاتے ہیں 5-10 منٹ کے لیے کوئی پروگرام، کوئی اگر کوئی ان کی اپنی جو چھوٹی سی پارلیمنٹ ہوتی ہے اس کے اندر کوئی بحث مباحثہ، تو یہ خود پوری وہ چیزیں پڑھ کے نہیں گئے ہوتے، وہ بجٹ کو ان کا پتہ نہیں ہوتا، یہ جاتے ہیں اور منہ اٹھا کے آ جاتے ہیں، کہتے جی ہم نے بس یہ ہاں ہاں کر دی، تو حالانکہ جو پارٹی کے چنے ہوئے لوگ ہوتے ہیں وہاں پہ بولتے ہیں اور یہ بس سائن کر کے آ جاتے ہیں، تو یہ عوام کو کیا بتائیں گے، یہ تو فوٹو سیشن کے لیے آتے ہیں اور فوٹو سیشن کرا کے۔
1: انوائرمنٹ ہوتی ہے کہ اگر آپ نے یہاں ڈنمارک کی سیاست ہی نہیں کرنی، لوکل جو سیاست ہوتی ہے بڑی پاورفل سیاست ہوتی ہے، یہیں لوکل جو ہیں لیڈر بنتے ہیں، یہیں سے پارٹیاں ٹکٹ دیتی ہیں، لیکن جب ہمارا انٹرسٹ اس طرح کا نہ ہو، ہمارا انٹرسٹ جو ہے پیچھے کی طرف ہو، تو ہم جو ہے وہ ایسے لوگ آ جاتے ہیں، وہ انہیں ظاہر ہے کہ ایک جگہ چاہیے، رہنے کے لیے جگہ چاہیے، گاڑیاں چاہیے، کھانا مفت ہوتا ہے، تو شاہ صاحب اس سے تو بڑی کوئی عیاشی نہیں ہے، جب کہ ہمارے بچے یہاں ہیں، انہیں یہاں پڑھتے ہیں، ان اسکولوں میں جاتے ہیں، یہاں ٹیکس دیتے ہیں، انہیں تو یہاں کی سیاست کی طرف توجہ دینی چاہیے۔
2: راجا صاحب آپ کا سوال بڑا ریلیونٹ ہے، ان سیاستدانوں کو میں کیا کروں، میں تو ان کو دعوت دیتا ہوں آؤ میرا سر پاڑو، مجھے مارو تاکہ میں بولنا چھوڑ دوں، میرے دانت ذرا توڑو تاکہ میں بولنا چھوڑ دوں، میں بوڑھا آدمی ہو گیا ہوں، مجھے سمجھ آئے کہ اب جوان لوگ مجھے مار۔ دیکھیں پچھلے 25-30 سال سے جب سے انوادا کے جو قانون جو ہیں سخت ہوئے، اس کے باوجود بھی آپ دیکھ رہے ہیں کہ ہزاروں کے حساب سے لوگ جو ہیں وہ ود فیملی جو ہیں وہ گرین کارڈ پہ ڈاکٹرز، انجینئرز کی اور بڑے بڑے سائنٹسٹ کی شکل میں وہ ڈنمارک میں آ رہے ہیں، لیکن ہمارے جو بچے ہیں نہ ہم اپنے کسی رشتہ دار کو بلا سکتے ہیں، بلڈ ریلیشنز کو یہاں بلا سکتے ہیں ڈنمارک کے اندر وزٹ کرنے کے لیے، نہ ہی ہم اپنے بچوں کی شادیاں جو ہیں وہ اپنی مرضی سے وہاں پہ کر سکتے ہیں۔ یہ جو بلڈر کر رہے ہیں اس کی وجوہات جو ہے یہ ہمارے کونسلر حضرات ہیں، کیونکہ ہم ان کو ووٹ دیتے ہیں اور یہ کہتے ہیں جی ہماری بلادری، ہم سب سے بڑی پرابلم جو ہے وہ یہ ہے کہ یہاں پہ مسلمان فرقوں میں بٹے ہوئے ہیں، مساجد جو ہے وہ فرقوں کی علامت ہوتی ہے، اور اس کے علاوہ یہاں پہ بلادری ازم جو ہے وہ بڑا سٹرانگ ہے، اور گاؤں کے اندر اور یہ فلانے پردا استغفار، اللہ تعالیٰ مجھے معافی دے، میں اللہ تعالیٰ سے معذرت کرتا ہوں اور معافی مانگتا ہوں اور ان لوگوں سے معذرت کرتا ہوں جو مجھے سن رہے ہیں کہ یہ فلانا کمی ہے، فلانا یہ فلانے پنڈ ہے، یہ فلانا فلانے کا، میں بڑا چودھری ہوں، پیچھے چودھری صاحب کے پاس उस वक्त मजीब इस तरह ही ना होता हो, लेकिन पैसा जब आ जाता है तो फिर सब चौधरी बन जाते हैं। तो बात असल में यह है कि हमें यहाँ पे ह्यूमन राइट्स का ख्याल करना चाहिए। इस्लाम में सबसे बड़ी इस्लामी तलीमात में यह है कि हम सब बराबर हैं और सब कलमा गो हैं, हमें किसी का ये काम नहीं देखना चाहिए।
1: यहाँ तालीम मुफ्त है, हर चीज जो है वो पढ़ने यूनिवर्सिटी तक की तालीम मुफ्त है, तो किस तरह बच्चों को जो है, बच्चे पढ़ते भी हैं जाते हैं, इसमें कोई शक नहीं है, बड़ा नाम है बच्चों का, डॉक्टर्स हैं, इंजीनियर्स हैं, गो के किसी भी महकमे में चले जाएं, हमारे बच्चे बड़े काबिल हैं, गैर मुल्की बच्चे बड़े काबिल हैं। शायद सब कौन सी गाइडलाइन दी जाए कि जब 70-71 वाले लोग आज वही कुछ बुराना चाहते हैं जो 70-71 में आए थे, हमारी तरह बनो।
2: जब तक हम अपने कलमा को, भाई को अपने बराबर का स्टेटस नहीं देंगे, ये सबसे बड़ी गाइडलाइन है। जब तक हम किसी को कमी और ये कि ये फलानी नस्ल का, ये फलानी नस्ल का, जब तक हम इस चीज में, ठीक है अगर कोई बंदा शराबी है, नशा करता है, उसके अंदर कोई बुराई है, तो एक वो अकेला सब्जेक्ट है, उस पे आप दूर है, एक अलग बात है। लेकिन अगर कोई काम कर रहा है, कोई टैक्सी चला रहा है, या कोई पीछे कोई बेचारा जूतियां सी रहा था या कपड़े सी रहा था, तो हमें ये नहीं देखना चाहिए कि वो दर्जी है या क्या था या नाई था, उसको इसके पेशे पे मत जाए। ये देखिए कि उसके अंदर खानदान कौन सा है, उसका खून क्या है, उसके दूसरे लोग क्या करते हैं। आप ये हिसाब लगाएं कि मैंने खुद लोगों को देखा है गुजरात शहर के अंदर, जिस मोहल्ले से मैं आया हूँ, वहां के बहुत बड़े लोग ऐसे थे जो कि टूटे हुए मकानों में रहते थे, लेकिन बाद में उनके बच्चों ने एजुकेशन हासिल की और उन्होंने टॉप में पाकिस्तान के वो लोगों में शामिल हुए। इसी तरीके से मैंने बहुत सारे अपने दोस्तों को देखा जो मेरी क्लास में मेरे साथ पढ़ते थे, उनमें से मेजोरिटी जो है उन्होंने बड़ी बड़ी जॉबें की। तो कभी किसी की ये नहीं देखना चाहिए कि क्या था, मेरा बाप जो था मेरा बाप था, मेरा दादा जो था वो उनकी अपनी पोजीशन थी, मैंने इंजीनियरिंग पढ़ के मैंने क्या किया, मैंने डेनमार्क के अंदर सारी उम्र टैक्सी चलाई और सियासत की और लोगों से बातें
1: तो
2: की।
1: शाह साहब, टैक्सी का आपको बहुत तजुर्बा है, ये जो टैक्सी के मामला था, लोग बड़े खुश हैं, उनको जो नया नई टैक्सी ब्रांच चली है खुली है, तो लोग परमानेंट जॉब करते हैं, महीने के महीने उनको तनख्वाह आ जाती है, अगर खुद भी माल अपनी टैक्सी है तो फिर भी वो अपनी 2-3 घंटे चला लेते हैं। तो शाह साहब, ये जॉब अच्छी नहीं है?
2: जी बिल्कुल, जॉब करना ये बिल्कुल सही है। मैं आपको ये बता दूं कि अब क्रिसमस के बाद, दिसंबर के बाद, जनवरी फरवरी, सबको पता है कि ये सबसे बुरे तीन महीने होते हैं एक कैब ड्राइवर के लिए, एक लोगों के पास, क्योंकि दिसंबर का महीना वो क्रिसमस मनाने के लिए और न्यू ईयर मनाने के लिए वो इंतहा से ज्यादा अपनी जो सोर्स ऑफ इनकम होती है उसको यूज कर चुके हैं, उसको इस्तेमाल कर चुके होते हैं। तो फिर लोग जो है वो इन पे सफर नहीं करते, कोई मजबूरी के आलम में हो तो वो सफर करता है, तो वहां पे इनकम जो है कम हो जाती है और ये अपने अखराजात बर्दाश्त नहीं कर सकते। तो इसलिए ये जो नई टैक्सी आई है, जो नया सिलसिला शुरू हुआ है कि आप 29-30 हजार आपको वेज मिल रही है, उसमें से आप टैक्स दें और फिर आपको कंपनी जो है वो आपको एज ए ड्राइवर जो है वो रख रही है और आप गाड़ी चला रहे हैं और आप अपनी जो आपको वो टूर देंगे उस पे आपने टूर लेने हैं, इसमें आपको कोई ये प्रेशराइज नहीं कर रहा, आपको जहनी तौर पे ये नहीं कह रहा कि आज पूरी दिन में से आपने 1000 करोड़ बनाया, वो ये तो आप तो आपको तो अपनी तनख्वाह से है और तनख्वाह आपको मिल रही है और आप ईमानदारी से काम कर रहे हैं, 7.5 घंटे जो है आपने काम कर रहे हैं, उसके अंदर आपके जो है वो लंच ब्रेक वगैरह भी सब कुछ है। तो ये चीजें जो है ये ज्यादा महफूज है क्योंकि इसके अंदर जो है हमारे टैक्सी बिरादरान का सबसे बड़ा खुद कसूर है। जब हमने इनको 2017 में ये कहना शुरू कर दिया था कि खुदा रहा इस चीज को आप आगे लेके ना जाए, इसको यहीं पर स्टॉप कर दे और अपनी वॉनमैन जो है इसको बचाए, लेकिन इन्होंने क्या किया, उस वक्त इन्होंने कहा कि ये जो रेडियो आपकी आवाज है इसके ऊपर शाह साहब बैठ के झूठ बोलते हैं और ये बस ऐसे ही बेकार करते हैं और हमारे लिए ये प्रॉब्लम्स क्रिएट कर रहे हैं, कोई हमारी वॉनमैनशिप छीन नहीं सकता, हम लोग महफूज हैं। तो आज ये है कि कोई भी वॉनमैन नहीं है, कोई भी वॉनमैन जो है اس کا اسٹیٹس جو ہے وہ ڈینش زبان کے اندر وہ ایک عام گاڑی کا مالک ہے, عام گاڑی کا جس کو اجازت دی گئی ہے ٹیکسی چلانے کی, جس طرح اوبر جو ہے وہ اجازت دیتی ہے کہ بھائی آپ جو ہے آپ کے پاس ایک عام گاڑی ہے تو آئیں ہم آپ کو اس کو ایز اے ٹیکسی چلانے کی اجازت دیتے ہیں. اسی طریقے سے گورنمنٹ نے بھی یہ کیا اور یہ اس لیے انہوں نے اوپن کر دیا ہر چیز, اور اس سے لوگوں کو.
1: شاہ صاحب ایک بات سننے میں آ رہی ہے, یہ بھی ایک بریکنگ نیوز ہو سکتی ہے کہ میاں منیر صاحب جو ہیں وہ فورمین رہے ٹیکسا برانچ کے, تو وہ سنا ہے کہ وہ بھی اپنی جو ہے وہ گاڑی واپس کرنے جا رہے ہیں.
2: جی بہت سارے لوگوں نے گاڑیاں واپس کر دی ہیں, اور بہت سارے لوگ جو ہیں وہ سوچ رہے ہیں کیونکہ حالات ایسے پیدا ہو گئے ہیں کہ گاڑی کے جو خرچے ہیں 30-35,000 کروڑ کا جو خرچہ ہے منتھلی گاڑی کا, وہ کوئی بھی افورڈ نہیں کر سکتا. جب آپ اتنی محنت کریں اور اپنی تنخواہ بھی نہ نکال سکتے ہو, تو کوئی بھی آدمی جو ہے جو سینسیبل آدمی ہے وہ اس چیز کو نہیں دیکھے گا. اور دوسرا یہ چیز ہے کہ آپ دیکھیں کہ الیکٹرک گاڑیاں جو 5-5, 6-6, 7-7, 8-8 لاکھ کی اور ملین کروڑ کی گاڑیاں تھی, اب ان کی ری سیل ویلیو کوئی نہیں رہی, کیونکہ یہاں پہ تو اب نئی گاڑیاں جو ہیں, اب آپ نے آپ دیکھیں کہ چائنا نے, میں اسی ہفتے میں گیا ہوا تھا چائنیز گاڑیاں دیکھ رہے, انہوں نے سپورٹ ماڈل اور اتنی اتنی خوبصورت گاڑیاں نکال دی ہیں جو 3 لاکھ سے شروع ہو رہی ہے الیکٹرانک, اور 3 لاکھ سے شروع ہو رہی ہے, اور ان کے اندر ہر قسم کی فیسلٹیز ہے, ہر ایک چیز ہے. تو یہ چیزیں جو ہے یہ ہوش زیادہ سے زیادہ سستی گاڑیاں آ رہی ہیں, لاکھ تک کرونے میں آپ گاڑی آپ چھوٹی سے چھوٹی جو ہے الیکٹرانک گاڑی آپ لے سکتے ہیں. تو یہ گاڑیاں جو ہیں اب سڑکوں پہ آ گئی ہیں, اور لوگ اگر لیتے ہیں گاڑیاں, میرے اپنے بچوں نے رکھی ہوئی ہیں, تو یہ گاڑی جب پرانی ہو جاتی ہے تو پھر بیٹری جو ہے جب اس کی گارنٹی ختم ہو جاتی ہے تو پھر سب سے مہنگی جو چیز ہے وہ 1 لاکھ سے اوپر کی جو بیٹری ہے وہ جو ہے وہ پرابلم کرتی ہے بندے کو, کیونکہ جب آپ کاروباری نہیں کرتے, آپ کے پاس اتنا بڑا کاروبار نہیں ہے, آپ کے پاس تھوڑا سا دو 1 لاکھ کروڑ سے اوپر کی رقم جو ہے وہ بینک آپ کو کبھی بھی نہیں دے گا اگر آپ کے پاس سرمایہ ہے.
1: تو شاہ صاحب کہ بھائی آپ کی گورنمنٹ مدد نہیں کرتی, سبسڈی نہیں دیتی,
2: کوئی مدد نہیں. جی گورنمنٹ جو ہے وہ وصول کرنے کے لیے بیٹھی ہوئی ہے, گورنمنٹ جو ہے وہ آپ کو چیک میں دیتی ہے, گورنمنٹ جو ہے.
1: شاہ صاحب شہر میں پارکنگ ہی نہیں ہے, لوگ گھومتے رہتے ہیں, جب اتنی گاڑیاں آ گئی ہیں کوئی پابندی نہیں ہے کہ آپ نے الیکٹرک گاڑی جو ہے وہ کتنی بڑی لینی ہے کتنی چھوٹی لینی ہے, شہر کے اندر سپیڈ جو ہے وہ 30-40 تک ہو گئی ہے, تو گاڑی کی بڑی گاڑی کی کوئی پابندی نہیں, ہر گاڑی کا میٹر 220-250 تک چلا جاتا ہے. تو شاہ صاحب یہ پابندیاں کیوں نہیں لگتی؟
2: دیکھیں لگ رہی ہے, سارا کچھ ہو رہا ہے. اب پہلے 1 کروڑ کی ہوتی تھی ان کی کوئی وولٹیج الیکٹرک گاڑی کی, اب ڈیلی اخباروں میں آ رہا ہے کہ 4.5 سے جو ہے 5 تک چلی گئی ہے, اور دن کے مختلف اوقات میں جو بجلی ہے وہ مہنگی ہو جاتی ہے پھر سچی. یہ ایک قسم کی انہوں نے لوگوں کو بالکل پاکستان کی طرح انہوں نے بھی یہ کر لیا کہ کمائی کرنے کا طریقہ کیا ہے, پیٹرول کو مہنگا کر دو, الیکٹرک کو مہنگا کر دو, کچھ چیزوں میں آپ لوگوں کو چھوٹ دے دو, پھر دوسری جگہ سے آپ پیسے جو ہے وہ گورنمنٹ اپنے لے لیتی ہے. تو یہ جو مسائل ہیں گورنمنٹ اپنے
1: ٹیکس کا نظام ہے, پھر سہولیات بھی ملتی ہیں, دیکھ لینا سوشل کی سہولیات ہوگی, اسی طرح بوڑھوں کی سہولیات ہوگی, گاڑیوں کی سہولیات ہوگی, اسپتالوں کی سہولیات ہوگی. شاہ صاحب یہ تو ٹیکس سے نظام چلتا ہے.
2: دیکھیں جی ٹیکس کا نظام جو ہے وہ بڑا ہی گمبھیر اور غلط ٹیکس سسٹم ہے. یہاں پہ جو ارب پتی ہیں جو کروڑ پتی ہیں اگر وہ فراڈ کرنے لگے تو ان کو کروڑوں اربوں کا فراڈ کر جاتے ہیں اور ان کو ٹیکس والے نہیں پکڑ سکتے.
1: پھر جو سزا بھی دیتا ہے اسے بچ کو نہیں سکتے.
2: نہیں وہ سزا جو ہے زیادہ تر ان لوگوں کو ملتی ہے جو تھوڑے تھوڑے پیسے کی ہو جاتا ہے, جو کوئی مزدوری کر رہا ہے اگر اس کا.
1: تو آن دا ہول اس کا حل بتائیں, آپ کے پاس 80-50 سال تجربہ ہے تو ہمارے پاس 2 منٹ ہے, حل بتائیں
2: ٹیکسی کا. ٹیکس کا یا ٹیکسی کا
1: ٹیکسی کا، ٹیکس کا، جو سارا نظام، اس کا حل بتائیں ہمیں کیا کرنا چاہیے.
2: سب کا حل یہ ہے کہ اگر آپ ٹیکس پیئر ہیں تو آپ کو رائٹ حاصل ہے کہ آپ ہر سال اپنے کمیون کے اندر جائیں، آپ ان کو کہیں کہ جی میرا کوبرا جو ہے، اس کو کوبرا کہتے ہیں، آپ میرا جو ہے فائنل جتنا میں نے ٹیکس دیا ہے، خواہ آپ آبش کی وہ ہوں، خواہ آپ نارمل ٹیکس پیئر ہیں، تو آپ وہ اپنا ریکارڈ نکلوائیں اور اس کو جو ہے آپ جو ہے اس پہ دیکھ سکتے ہیں کہ آپ نے کتنا ٹیکس دیا ہے، یا آپ کے آبش کی نے کتنا آپ کا ٹیکس دیا ہے، کیا وہ جائز ہے، کیا آپ کو اس سال جو ہے ٹیکس کس طرح دینا ہے، اس پہ آپ ٹیکس آفیسر سے بات کر سکتے ہیں. اور اگر آپ آبش کی وہ ہیں تو آپ یہ دیکھ سکتے ہیں کہ کیا جائز ٹیکس آپ نے پے کیا ہے یا کوئی ناجائز آپ سے لیا جا رہا ہے. کیونکہ یہاں پہ پچھلے 30-40 سال سے اوپر جو ٹیکس کا منسٹر ہیں اس وقت، انہوں نے خود یہ بیانات دیے ہیں، اور اسی طریقے سے لبرل الائنس اور دوسروں نے کہ بڑا شور ڈالا ہے اس بات پہ کہ ٹیکس کے اندر بہت سارے ہولز ہیں اور بہت سارے لوگوں کو کے کاروبار جو ہیں وہ چھینے گئے ہیں. بعض لوگوں نے بہت زیادہ،
1: تو شاہ صاحب یہ جو ٹیکس کا نظام جو کرتے ہیں جسے ریویسا کہتے ہیں، تو یہ ایک مہینے کے کتنے چارجز لیتے ہیں؟
2: دیکھیں جی، ریویزر بھی دو تین قسم کے ہیں. ایک ریویزر ہے جو میٹرک کرتا ہے یا فرسٹ ایئر اپنا جمنیزیم کرتا ہے اور اس کے بعد وہ ریویزر بن جاتا ہے کورس کر کے. ایک جو صحیح ریویزر ہے وہ ہوتا ہے اپنا اسٹیٹ ریویزر. اور اسٹیٹ ریویزر جو ہے وہ اتنے مہنگے ہوتے ہیں، وہ کرتے ہیں بڑی بڑی فرموں کے لیے کام، اور ہمارا عام آدمی جو ہے وہ اسٹیٹ ریویزر کے پاس جانے کو سوچتا ہی نہیں. ہم جتنے بھی ریویزروں کے پاس جاتے ہیں وہ اصل میں ریویزر نہیں ہوتے، وہ جھوٹ بول رہے ہوتے ہیں. وہ ہوتے ہیں بک فیئر کرنے والے، یعنی جیسے ہم اپنی زبان میں کہتے ہیں جی منشی، کہ ہمارے منشی نے یہ حساب کتاب لکھ دیا. وہ معذرت کے ساتھ وہ اصل میں منشی ہوتے ہیں، ان کے پاس اتنی بڑی کوالیفیکیشن نہیں ہے کہ وہ آ کر وہ یہ کر سکتے ہیں کام کہ وہ ٹیکس کو لکھ سکتے ہیں کہ بھائی مجھے جو
1: شاہ صاحب اس بندے نے نا کبھی کبھی اشتہار بھی ہماری نظروں سے گزرتا ہے کہ آپ کو ایک جو ریویزر کی ضرورت ہے، ہم 600 کرونے میں 500 کرونے میں آپ کا مہینے کا حساب کتاب کیا کریں گے.
2: یہ غلط چیزیں ہیں، اس سے انسان دھوکہ کھاتا ہے. وہ ایک قسم کے منشی ہوتے ہیں، اور معذرت کے ساتھ میں ان سے، کیونکہ یہ حقیقت ہے ڈینش قانون کے اندر، میں خود اس قانون کو جانتا ہوں، میں پڑھتا ہوں. جو اسٹیٹ ریویزر ہوتا ہے وہ اصل میں وہ بندہ ہوتا ہے کہ جو ٹیکس والوں کو لکھتا ہے کہ جو چیزیں میرے سامنے میرے کلائنٹ نے رکھی ہیں، جو پیپر اس نے مجھے ثبوت دیا ہے، اس کے مطابق جو کچھ میں لکھ رہا ہوں، اور یہ میرے ہاتھ سے نکل کے گیا ہے، اس کو میں حلفن جو ہے وہ میں اس کو صحیح سمجھتا ہوں. لیکن جو چھوٹے ریویزر ہوتے ہیں وہ لکھ دیتے ہیں جی کہ یہ چیزیں جو تو مجھے اسے پرووائڈ کی تھی وہ میں نے لکھ دی. وہ اس کو اپنی ذمہ داری نہیں سمجھتا، وہ کہتا ہے کہ جو میرے کلائنٹ نے مجھے دیا وہ میں نے لکھ کے آگے کر دیا. لیکن جو پڑھا لکھا اسٹیٹ ریویزر ہے وہ کہے گا کہ نہیں، میں جو غلط پیپر ہے وہ میں کبھی بھی نہیں لکھوں گا، میں ان چیزوں کو لکھوں گا جن کے پاس تم مجھے ثبوت کے طور پہ دو گے، اور جو پیپر ہوگا مٹیریل ورک ہوگا.
1: شاہ صاحب اس سے ثابت ہوا کہ قانون کا احترام کرنا چاہیے، کوئی مشکلات نہیں آتی.
2: بالکل، آپ قانون کا احترام کریں، پھر قانون بھی جو ہے اگر اس کے اندر کوئی ایسی غلطی آ جاتی ہے تو وہ قانون جو ہے وہ ریورس ہو کر آپ کی امداد کو بھی کھڑا ہو جاتا ہے. اسی لیے ہم لوگوں کو یہ کہتے ہیں کہ دیکھو یہ جو قانون بنا رہے ہیں پارلیمنٹ میں، آپ اس کی طرف نہ جائیں بلکہ آپ اس کو دیکھیں جو آئین ہے. آئین کے خلاف اگر یہ قانون بنے ہوئے ہیں تو آپ اس کو کہیں بھی چیلنج کر سکتے ہیں، لیکن آپ کوشش یہ کریں کہ آپ ایسی وائلیشن نہ کریں کہ جسے آپ قانون کی گرفت میں آ جائیں. اور اگر آپ خدا نہ خواستہ آ گئے ہیں اور یہ جھوٹا بلیم ہے، تو پھر آپ کو اس کی
1: قانون کے مطابق سزا ملے گی. شاہ صاحب آپ کا بہت شکریہ، آپ نے قیمتی ٹائم ہمارے ساتھ شیئر کیا، آپ نے معلومات دی. سامعین ناظرین، ہمارا کسی سے متفق ہونا ضروری ہے، لیکن آپ کوشش کریں کہ جس طرح وہ فرما رہے تھے قانون قاعدے کا احترام کریں تو مشکلات آپ کے سامنے نہیں آئیں گی. اگر قانون سے کہیں ایسی پیسی چھوٹی موٹی بات ہو جاتی ہے تو وہ ریورس بھی ہو جاتی ہیں، وہ آپ کو سابقہ بقایا جات بھی مل جاتے ہیں. تو لہذا سب سے بہتر یہ قانون کا احترام کریں.
3: یہ ریڈیو آپ کی آواز ہے، اس کو آپ کے سننے کے لیے بنایا گیا ہے، آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.